0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
3: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
2: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
4: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ।

0: हेर्न नभुल्नु होला।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तेइस तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको नवमी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिन भित्र फिर्ता गरिने अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखत अवैध
3: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने
2: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण
3: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर हर्मुज जलमार्ग संचालनमा अवरोध भए विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष
2: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकस्तानसँग पराजित 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा क्रिकेटर सावित्री धामी नगद सहित सम्मानित
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूले आफ्नो रकम फिर्ता पाउने बारेको प्रसंग
3: शिक्षा र स्वास्थ्यमा लागेको 3% समता कर खारेज गर्ने मन्त्री परिषदको निर्णयसँगै यसअघि 30 शीर्षकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन् मन्त्री परिषदको बैठकले 1 साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको 3% कर सम्बन्धी व्यक्ति निकायको खातामा बढ़ीमा 50 दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि 6 साउनसम्म नागरिकले तिरेको कर 50 दिनभित्र खातामा फिर्ता दाखिला गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिनेछ अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरूमा जस्तै आन्तरिक राजस्व विभाग कोष तथा लेखा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षण स्वास्थ्य संस्थालाई परिपत्र वा आदेश जारी गर्नेछ यसरी तोकिएको अवधि 50 दिनभित्र सम्बन्धित व्यक्ति वा निकायको बैंक खातामा रकम सोधा भर्ना फिर्ता गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ कुनै मानिस लिन आएमा वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभएको अवस्थामा सो रकम नियमानुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय प्रधानमन्त्रीको सचिवालयले गरेको छ सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखितहरू अवैध भएको समेत घोषणा गरेको छ हिजो मन्त्री परिषदको बैठकले मिटर ब्याज पीड़ित र सरकार बिसाउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो
5: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने
3: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश

0: संक्रमण पुष्टि भएको छैन। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आउने तर्फ नै रहेको संकेत गरेको दहालले सीआईएनलाई बताउनुभयो।
1: साउन एक पछाडि चाहिँ कुनै पनि आउटब्रेक देखिएको छैन, चार सात दिनै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भिलेन्स भनिन्छ, बर्ड फ्लू जुन जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घट अवस्था र विगत केही दिनदेखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चाहिँ दिन्छ।
0: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितौन, नौलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिज बढ़ी प्रभावित भएका थिए। चार महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पंक्षी फार्म प्रभावित भएको पनि सरकारले बताएको छ। तीमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,725 क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ। सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट क्षतिपूर्तिका लागि 50 करोड़ रूपियाँ विनियोजन गरेको र उक्त रकम क्षतिपूर्ति बाबत किसानलाई दिइएको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो चौमासीका लागि भने विभागसँग 2 करोड़ रूपियाँ बजेट रहेको उहाँले बताउनुभयो। थप दावी आउने भएकाले करिब 10 करोड़ रूपियाँ क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ।
2: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरिएको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यममा हिलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै किसिममा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनु पर्ने, श्रमिकका उजुरी उपहर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया दिने, श्रम कानून अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय लिनुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेत समावेश गरी निर्देशन दिएको छ। यसैबीच सीटीभीटीबाट सिप परीक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सिप परीक्षण र प्रमाणीकरण गर्दै आएको इण्डस्ट्री ट्रेनिङ इन्स्टिच्यूटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीभीटी र विभागको संयुक्त टोलीले अनुगमन गर्दै सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो।
0: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराउँदै मनसूनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको उल्लेख गरेको छ। यसैको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक रूपमा बादल देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो भने देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षा पानी पर्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम अनुमान महाशाखाले भनेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा ज्येष्ठ नागरिकले गर्नुपर्ने तयारी, चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने विज्ञको सुझाव।
1: हामी स्वतः स्वतः आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौं। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो।
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा एक घण्टाभित्र सम्बोधन गर्न निर्देशन। 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने। हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिसक्यौ र पानी पुग्रला, अखन त यहाँ मै खेती र बाली।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: भूमि व्यवस्था तथा अभिलेख विभागले हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले 40 जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्रचार गर्दै यसअघि पटक पटक निवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलगत अनुगमन गरी वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था वा अन्य संस्थाले स्वीकृत उद्देश्य अनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। तर यसअघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुननिर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोगको अवस्थाको निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
2: नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस कर्णाली प्रदेश संसदीय दलको हिजोको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। कांग्रेस र नेकपाका सांसदहरूले 32 असारमा मुख्यमन्त्री कडेल विरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रदेशसभा सचिवालयले उक्त प्रस्तावलाई आजको प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गरेको छ। विश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री कडेल पदमुक्त हुनुहुनेछ र संविधान अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़नेछ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका 14, नेकपाका 14, एमालेका 10 तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी एक एक सदस्य छन्। यसैबीच सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई हिजो भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, त्यसै गरी बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको हो। बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार प्रभावित भएको छ। सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समितिले अन्तिम प्रतिवेदन पेश गरेको छ। बैठकमा मन्त्रीले विशेष गरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवस्था व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान व्यस्त विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै यस समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोड़िएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने समेत धारणा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले टास्क फोर्स मार्फतलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानूनी तथा व्यवहारिक उपायहरू समितिको स्पष्ट कार्ययोजना तयार गर्न समेत निर्देशन दिनुभएको छ।
2: काठमाडौँ उपत्यकावासीलाई 12 महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अगाडि बढ़न सकेका छैनन्। सरकारले विकल्पका रूपमा वर्षौं अघिदेखि विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ़न नसकेको हो। ती योजना घोषणामै सीमित छन्। सिन्धुपाल्चोक, याङ्री, लार्के र रिबरमा खोला आयोजनाको काम अहिलेसम्म पनि शुरू हुन सकेको छैन। याङ्री र लार्के खोलाबाट दैनिक थप 34 करोड़ र रिबरमा खोलाबाट 8 करोड़ लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि अहिलेसम्म काम अगाडि बढ़न नसकेको हो। लामो समयदेखि चर्चामा आए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 चैत 20 गते सुन्दरी जलमा मेलम्चीको पानी काठमाडौँमा वितरण कार्यको शुभारम्भ गर्दै याङ्री र लार्के खोला खानेपानी आयोजनाको औपचारिक घोषणा गर्नुभएको थियो। उहाँले 3 वर्षभित्र ती खोलाको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। गत वर्ष असारमा मेलम्ची खानेपानी आयोजना बन्द हुँदा काठमाडौँ उपत्यकामा हुने पानीको अभाव टार्न रिभरमा खोला खानेपानी आयोजनाको घोषणा गरिएको थियो। मकवानपुर स्थित सिस्नेरी खानेपानी आयोजना, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला आयोजना, काठमाडौँको सुन्दरी जल खोला खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरिए पनि तिनीहरूको काम अगाडि बढ़न सकेको छैन। सिस्नेरी खानेपानी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन 2079 सालमा सार्वजनिक गरिएको थियो। त्यसयता यस आयोजनालाई सरकारले विभिन्न लगानी सम्मेलनमा प्रस्तुत गर्दै आर्थिक वर्ष 2081-82सम्ममा कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने घोषणा गरेको थियो। मेलम्ची खोलामा 2078 साल असारमा आएको बाढ़ीपछि विकल्पको खोजी गर्ने क्रममा सरकारले ठोस्ने र महादेव खोला खानेपानी आयोजनाको निर्माण गर्ने घोषणा गरेको थियो। तर जतिसुकै घोषणा गरिए पनि ती घोषणा कार्यान्वयन गर्नको लागि सरोकारवालाको बीचमा तदारूकता र समन्वयको भने अभाव देखिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार बाढ़ीमा दर्जनौं व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। बाढ़ीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपतकालीन सहायता परिचालन गरिरहेका छन्। बंगलादेशमा दादुराको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा थप 6 जनाको मृत्यु भएको छ। यससँगै दादुरा पुष्टि भएका तथा दादुरासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु हुनेको कुल संख्या 803 पुगेको छ। बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो 24 घण्टामा थप 133 जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निकायले गत मार्च 15 प्रकोप सम्बन्धी नियमित विवरण सार्वजनिक गर्दै आएको छ। हालसम्म दादुरा संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या 95 पुगेको छ भने दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका र मृत्यु हुनेको संख्या 708 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले हर्मुज जलमार्गमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दावीले विश्व अर्थतन्त्रमा जोखिम बढ़ाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ। फिलिपिन्सको राजधानीमा शुरू भएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरीमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनु भएको हो। उहाँले इरानले शान्ति सम्झौता अन्तर्गत प्रतिबद्धताबाट पछि हटेको आरोप दोहोर्याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क मार्फत वार्ताको प्रयास गरिरहेको समेत बताउनुभयो।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। नेपाल र श्रीलंका बीचको खेलमा इस्लामाबाद स्थित गारिसन जुन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। बुधबार हिजो नेपालले काजाकिस्तान विरूद्ध पहिलो खेलमा 5 सेटमा गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले 2 सेट गुमाएर पुनरागमन गरे पनि 5औं सेटमा पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जीतको खोजीमा आज हुनेछन्। एफआईभीवी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा 84औं स्थानमा समावेश भएको छ। श्रीलंका वरियतामा 88औं स्थानमा रहन सफल भएको छ। नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्ने स्पोर्ट्स अवार्डको 23औं संस्करण आउँदो भदौ 18 काठमाण्डुमा हुने भएको छ। यसपटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिने आयोजकले बताएको छ। गएको वर्ष दिपेन्द्र सिंह ऐरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराँतेका एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो। र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा उत्कृष्ट खेल्नुभएकी सावित्री धामी नगद सहित सम्मानित हुनुभएको छ। अमरावती बुटिक होटलले धामीलाई नगद 50,000 प्रदान गर्दै सम्मान गरेको हो।
0: वृद्ध अवस्थामा आउन सक्ने समस्याको समाधान, चुनौती र सुखी जीवनका लागि के गर्ने, विज्ञसँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब ज्येष्ठ नागरिकका कुरा। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख छ। उमेर बढ्दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्थामा के कस्तो कुरामा ध्यान दिने, साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिससँग कुराकानी गर्नुभएको छ।
1: हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
11: नहुर्किन्जेल
1: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिट्टै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
11: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि, त त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै हुने थुप्रै देखिएको छ, तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन पिर गर्नु भएको छ यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
11: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो। त्यो समूह बनाएर महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना, त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ लर हाट बजारमा बिक्री गर्ने, त्यो गरेर पनि अलिअलि ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
2: ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याचका नाममा तयार गरिएका फर्जी लिखित अवैध,
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने,
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो, नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण,
2: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु, बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग सञ्चालनमा अवरोध भए विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष,
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग खेल्ने, 23 संस्करण स्पोर्ट अवार्ड भदौ 3 साता काठमाडौँमा हुने, क्रिकेटर सावित्री धामी नगदसहित सम्मानित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ काठमाडौँको सड़क जो सानो पानी पर्दाखेरि पनि जलमग्न भइसक्छन्, तर पछिल्लो समयमा लेन मिचेमा धेरै पैसा तिराउने भनेर ट्राफिक प्रहरीले त्यो सार्वजनिक गरेको विभिन्न खबरहरू पनि आइरहेका छन् र त्यस सम्बन्धी विधिवत रूपमा कानून बनाउनु पनि थालिएको छ। ट्राफिकको नियम कार्यवाही उल्लंघन गरेमा धेरै पैसा तिर्नुपर्ने भनेर जुन खालको तयारी भएको छ त्यसको कतिपयले विरोध पनि गरिराखेका छन्। जलमग्न यहाँ सड़क छ, सड़कको बीचमा दुईजना व्यक्ति छन् अगाडि पछाडि। अगाडिपट्टिका व्यक्तिले एउटा मोटरसाइकल माथि थाप्लोमा बोकेका छन्। पछाडिपट्टि एकजना व्यक्ति छन् माथि घुँडासम्म पाइन्ट लगेका छन् भने जुत्ता कम्बरमा बाँधेका छन् र त्यहाँ मोटरसाइकल बोकेर अगाडि बढ्दै गर्दा नजिकै अर्को एकजना मोटरसाइकल चालक पुगेका छन्। आधा मोटरसाइकल पानीमा डुबेको छ र बोकिराखेका व्यक्तितर्फ उनले केही भनेका छन्। माथि यस्तो लेखिएको छ, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नुभन्दा त बरू बोकाउँदा सस्तो पर्ने रहेछ।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बुढी हेर त, लाऊ।
5: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 98-18-32-74-73, 98-61-75-49-88, 98-61-75-49-88।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
3: सम्पर्क मोबाइल 97-41-031-34-29। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860-2458-43।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9850-50-9334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-12-40-934।
5: ओ मेज्यू नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहामा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहामा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
8: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
11: सम्पर्क मोबाइल 9741-031-429।
12: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
12: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
13: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
14: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 5706612 र 9822899993।
15: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
16: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमाझ आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग बीसको
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण
6: सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही

नेपाली जड़ी बुटी को चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, पितृदोषका समस्या, मांगलिक योगका समस्या के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz दुधुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 7 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 23 तारिक, सक सम्वत्सर 1948 नेपाल समुद 1146 दिल्ला थो रौद्र नामक सम्वत्सर दक्षिणायन वर्षा ऋतु। आज बिहिबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ। आज नवमी तिथि रहेको छ, 8:50 सम्म

प्रांत दशमीतिथि रहनेछ। नक्षत्रमा रहेको छ विशाखा नक्षत्र, योगमा रहेको छ शुभयोग, कर्णमा रहेको छ कौलवा, करण रहेको छ 8:50 बिहानको, तत्प्रान्त तैतिला करण रहनेछ। चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा। आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ। आज बिहान सूर्योदय 5:23 भयो भने सदा सूर्यास्त 6:56 हुनेछ र आजको दिनमान घड़ी 13:33 बेला रहनेछ। विशेष गरी यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी। सर्वप्रथम लागौं आजको काल बेला, यानि कि आजको काल समय। विशेष गरी आजको काल बेलाको समय रहेको छ, विशेष गरी दिउँसोको 3:34:19 दिउँसोको साँझको 5:16:22 काल बेला रहेको छ भने शुभ बेलाको समय रहेको छ। त्यसपछि साँझको 5:16:22 सुरु भएको शुभ बेला 6:58:25 शुभ बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 12:10:14, विशेष गरी दिउँसोको 1:52:16 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि आज सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। विशाखा नक्षत्रको प्रथम चरण नाम आउँछ, तीबाट नाम आएको छ तिलक अथवा तीर्थ कुमारी, तिलक कुमारी यस्ता नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुने यहाँहरुका लागि आजको दिन मनोरञ्जन पूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। शोक पूरा हुनुको साथै प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइँदैछ। आमदानी प्रशस्त मात्रामा बढ्दै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आलस्य गर्ने बानीले समस्या निम्ति आए पनि मेहनतीका लागि समय उत्साहजनक नै रहनेछ। सम्झौता गर्नु परे पनि अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिन्छ। मेहनतका साथै गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउँदैछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग रहेको छ। सन्तान वा अनुयायीहरूको साथले पनि हिम्मत दिलाउँदैछन्। स्वास्थ्यका लागि खानपानमा समेत सजग रहनुपर्ने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनु परे हुन सक्छ। आश्वासन तिनीहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढ़ी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त साथीभाइ टाढिन सक्छन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम पनि बनाउन सकिने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा ठूलो काम सम्पादन हुँदै जाँदैछन्। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ। रोकिया काम बन्नेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने चिताएका काम समेत सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। बोलीको प्रभाव बढ्दै जानेछन् भने लेखन र अभिव्यक्ति कलामा निरन्तरता आउने समय रहेको छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुँदै जाँदैछन्। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। मनग धन आर्जन गर्न सकिन्छ। विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक
1: राशि उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सपट दिनुपर्ने हुन सक्छ। परिवर्तन बढ टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिन सक्छ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन पनि सकिन्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नु पर्ला। टाढाका साथीभाइहरूसँग पनि सम्पर्क बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आय स्रोत बढ़ाउन सकिन्छ। व्यापारमा अड्केको रकम उठ्दै जाँदैछन्। विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिन्छ। व्यापार र साझेदारी सटपट्टामा लाभ हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय रहेको छ। व्यापार बढ़दै जाँदैछन् भने पेसा व्यापार व्यवसायमा आमदामी प्रशस्त मात्रामा हुनेछ। नामदाम इनाम हात पार्ने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ उपलब्धिको सद पहिचान गर्न सकिन्छ। आत्ले दिगो फाइदा उठाउन सकिन्छ। नामदाम इनाम हात लागि हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफको काम सम्पादन हुँदै जाँदैछन्। मेहनतले राम्रो उपलब्धि दिलाउँदैछन्। रोकिया काम समेत सम्पादन हुँदै जाँदैछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूले हातमा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति रहनेछ। दिनभर दौड़धूप गर्नु परे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ। साथै उपचारमा समेत खर्च हुन सक्छ। महत्वपूर्ण समय घरेलु कामकाजमै अल्झनु पर्ने योग रहेको छ। हुलमुलमा धनमाल हराउन सक्छ। सचेत रहेर अगाडि बढ्दा राशि मिललाई आजको दिन विशेष देखिएको छ। राशि मिलले आजको दिनमा कुनै पनि काम गर्दा माताको आज्ञाद्वारा अथवा माताको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: छोटा विश्राम पछिको नाश स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउनेछौँ। 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो,
0: हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ।
1: नमस्कार गुरु,
0: कहाँबाटको बोल्दै हुनुहुन्छ?
1: मुलपानी धादिङ।
0: मुलपानी धादिङबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको?
1: हजुर,
0: तपाईँको शुभ नाम भनेको नाम के होला?
1: उमबहादुर थापा।
0: उमबहादुर थापा धादिङ मुलपानीबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको रेडियोबाट अलिकति टाढा जानु छ है तपाईँलाई।
1: हजुर हुन्छ गुरु,
0: रेडियोबाट अलिकति टाढा जानुहोस्, मोबाइलमा ध्यान दिनुहोस् है, अलिक ध्यान दिएर सुन्नु होला है।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
1: गुरु? म नातिको विषयमा गुरु।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2075 साल,
0: 2075
1: भदौ 12 गते मंगलबार।
0: भदौको 12 गते मंगलबार, समय भन्नु?
1: बिहान 7 बजेबाट 7:15 बिर्ता।
0: हजुर, बिहान 7 बजेदेखि 7:15 बिचमा हो।
1: हजुर,
0: जन्म कुन जिल्ला भएको हो?
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: काठमाडौँ।
0: काठमाडौँ पर्छ,
1: हजुर।
0: सुन्नुहोस् है ध्यान दिएर,
1: हजुर,
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2075 साल भाद्र कृष्ण पक्षको मंगलबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, पूर्व भाद्रको तेस्रो चरण नाम आउँछ, बाबुको दयाराम भन्ने नाम आउँछ।
1: दयाराम,
0: हजुर, आदिनाली नरगण परेको छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक भनेर लेखिया छ। कुण्डली ग्रह दशा भाग्य राम्रा छन्, नराम्रो ग्रह छैन। सूर्य राम्रो छ, लग्नमा सूर्य छिट्टो रिसाउने, अलिक झकी झकी स्वभावको पनि छ। नाग दोष परेको छ बाबुलाई, सामान्य खालको नाग दोष परेको छ। नागको पूजाहरू यसो नागपञ्चमीको बेलामा गराइदिनु भयो भने राम्रो हुन्छ बाबुको लागि। चाहिँ समस्याहरू कम आउँछ, बाधा रोकावटहरू कम आउँछ। अहिलेलाई दशा चलिराखेको छ बाबुको भद्रिका, अर्को बृहस्पति भन्ने दशा चलेको छ, ग्रह ठिक छ अहिले। अलिक बिरामी हुने, स्वास्थ्यमा समस्या आउने ग्रह रहेछन् योभन्दा पहिला, अब अहिले तत्काललाई त्यस्तो ग्रह छैन। 9 वर्ष पूरा भएर 10 वर्ष लागेपछि दशाको शान्ति, ग्रहको शान्ति गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। समस्या जिज्ञासा के छ र भन्नुहोस् त?
1: बाबामासित के कस्तो छ?
0: माता पितासँगको सम्बन्ध भन्नुभएको होला, सम्बन्ध राम्रै हुन्छ, त्यस्तो नराम्रो हुँदैन। तर अलिक झक्किने स्वभावको, अलिक जिद्दी स्वभावको हुन्छन् पछि,
1: हजुर,
0: त्यो ग्रहहरू परेको छ बाबुको। अब सरकारी जागिर असाध्यै राम्रो, आर्मी पुलिसमा भर्ती हुन गराइमै राम्रो हुन्छ। वैदेशिक क्षेत्र पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। ग्रहको हिसाबले कुम्भ राशि पर्छ बाबुको,
1: कुम्भ राशि,
0: हजुर, अहिले अन्त्य 7:30 चलेको छ, 7:30 शान्तिहरू पनि गर्नुपर्छ। शनिबारको दिन पिपलमा गएर जलहरू चढाउनु पर्छ, शनिबारको दिन तोरीको तेल लगाएर चढाउने, यसो फलामको दियोमा पत्तीहरू बालिदिनुस्, तोरीको तेल राखेर, यसले राम्रो गराउँछ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुरआमा के कस्तो छ?
0: ठिक छ, त्यस्तो नराम्रो छैन, राम्रै छ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो, मूलपानीबाट। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय रहेको छ। कुनै पनि समस्या, कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई प्रत्यक्ष रूपमा आएर पनि भेटघाट गर्न सक्नुहुनेछ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरुवार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: प्युठान स्वर्गधारी नगरपालिका 5 देखि।
0: प्युठान स्वर्गधारी नगरपालिका 5 बाट बोल्दै हुनुहुन्छ?
2: हजुर। नमाजिएम।
0: हजुर। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँले?
2: हजुर, दैनिक सुन्छु। फोन हान्छु, लाग्दै लाग्दैन।
0: फोन हान्नुहुन्छ, लाग्दैन है?
2: हजुर।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: छोराको विषयमा।
0: छोराको विषयमा?
2: हजुर।
0: छोराको जन्ममिति भन्नु त कति हो?
2: 2068 साल भाद्र 25 गते।
0: 2068 साल भदौ महिनाको 25 गते। समय भन्नु
2: 9:05।
0: 9:05।
2: हजुर।
0: 9:05 जन्म। बिहान बेलुकाको?
2: बिहान।
0: बिहानको 9:05 हो। ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्य, शिवे सर्वता साधके, शरणत्र मुखे गौरी नारायणी नमस्ते हे। तपाईँको बाबुको 2068 साल भाद्र शुक्ल पक्षको चतुर्दशी तिथिमा जन्म भएको रहेछ। आइतबारको दिन जन्म हो, कुम्भ राशि हो। नाम चाहिँ गोपाल भन्ने नाम, कति राम्रो नाम आयो गोपाल है।
2: हजुर।
0: नाम चाहिँ गोपाल आउँदो रहेछ। सदभिषाको प्रथम चरण नाममा आउँछ गोपाल। आज दिनाली राक्षस गर्नु परेको छ, बाबुको घातकमा परेको छ। तिथिहरू चाहिँ बाबुलाई घातक तिथिहरू तृतीया, अष्टमी, त्रयोदशी भन्ने तिथि घातक छ। बिहिबार पनि घातक हुन्छ। आद्रा नक्षत्र घातक नम्बरमा 3 नम्बर राशिमा बाबुलाई चाहिँ कुम्भ राशि घातक छ है।
2: हजुर।
0: बाबु कुम्भ राशि घातक छ। अब यो राशि चाहिँ विशेष ख्याल गर्नु पर्यो तपाईँहरूले। कुम्भ राशि घातक छ, बाबुको पनि कुम्भ राशि नै हो। अनि बाबुलाई फेरि अहिले 7.5 चलेको छ है। अनि 7.5 पनि शान्ति पनि गर्नु पर्यो तपाईँहरूले। त्यसपछि राम्रो हुँदै जान्छ, समस्याहरू कम हुन्छ, बाधा रोकावटहरू कम आउँछ, नभए अलिकति समस्या चाहिँ आउँछ है। अलिकति ख्याल गर्नु पर्यो है। अनि अहिले बाबुलाई चाहिने ग्रह दशाहरू कस्तो छ भन्नुहुन्छ भने, अहिले बाबु ग्रह उल्का भन्ने ग्रह चलेको छ। अलिक छिटो छिटो रिसाउने एकरो एकरो स्वभावको देखिन्छ क्या बाबु अहिले।
2: हजुर।
0: हो, यो ग्रह चाहिँ परेको छ बाबुलाई। यो उल्का भन्ने ग्रहको शान्ति गर्नुपर्छ। पढाइमा त असाध्यै राम्रो हुनुपर्ने, रुचि गर्दैन पढ्नमा।
2: हजुर, पढ्ने त
0: हो, पढ्नमा रुचि नगरेको, नभए पढ्नै त आउँछ फेरि।
2: हजुर।
0: अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, विदेश राम्रो छ। 7.5 शान्तिहरू, ग्रह शान्तिहरू गर्नु भएको छैन? ग्रह शान्तिहरू गर्नु भएको छैन बाबुको? ग्रह शान्ति त गरिदिनु पर्यो नि त बाबुको। ग्रह शान्ति गरेपछि त राम्रो भइहाल्छ, समस्याहरू आउँदैन।
2: बुवा मम्मीसँग,
0: माता पितासँगको सम्बन्ध राम्रै छ। अब गण चाहिँ राक्षसी गर्नु परेको भएर अलि एकरो एकरो अलि जिति जिति स्वभावको हुने हो बाबु, नभए त्यस्तो नराम्रो ग्रह दशाहरू छैन। ठिकै छ, ग्रह राम्रै छ, चिन्ता नगर्नुहोस्, ठिकै छ है।
2: हजुर।
0: हुन्छ।
2: हजुर।
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला।
2: हस्
0: त, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडो कोपल देउनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते, काँडो कोपल देउनुहुन्छ।
3: हेलो बुवा नमस्कार।
0: हजुर नमस्ते, काँडो कोपल देउनुहुन्छ।
3: म कुसुम बाकेदेखि नन्दिता खत्री हो।
0: कुसुम के भन्नुभयो?
3: कुसुम बाँकेदेखि नन्दिता खत्री हो।
0: ए, बाँके जिल्लाबाट?
3: हजुर।
0: बाँके जिल्लातिर कतिको सुन्नुहुन्छ कार्यक्रम?
3: कार्यक्रम अलिअलि सुन्छौँ बुवा, बिहानमा।
0: हजुर, अलिअलि सुनेर भयो। रेडियो अलिक ठुलो बनाएर काम गर्दै गर्दै, माम पकाउँदै, घर सरसफाइ गर्दै गर्दै भए पनि सुन्नु पर्यो क्या?
3: हजुर हुन्छ, सुनिरह हुन्छौँ
0: है।
3: हजुर
0: ल भन्नुहोस् त, कसको बारेमा हेर्न चाहनुहुन्छ? बाँकेबाट फोन गर्नु भएको छ।
3: म छोरीको लागि हो।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2071 साल 7 महिना 21 गते।
0: कार्तिकको 21 गते, समय भन्नु?
3: शुक्रबार बिहान 10:30 बजे।
0: 10:30 बजे शुक्रबारको दिन बिहान। जन्म जिल्ला बाँके जिल्लामै हो?
3: हजुर,
0: जन्म भएको बाँके जिल्लामै पर्छ बाबु नानीको जन्म।
3: हजुर हजुर, बाँके जिल्लामै हो।
0: ल, 2071 साल मङ्सिर कृष्ण पक्षको शुक्रबार परेवा तिथिमा जन्म, मेष राशि, नाम लक्ष्मी नाम आउँछ अथवा लोक लक्ष्मी नाम आउँछ है? लोक लक्ष्मी भन्ने नाम आउँदो रहेछ। मध्यनडी नरगण परेको छ नानीको, घातकमा परेको छ तिथि। यहाँबाट हेर्दाखेरि चाहिँ प्रतिपदा, षष्ठी, एकादशी घातक, आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा चाहिँ मेष राशि नै घातक हुन्छ। नानी माङ्गलिक परेकी छिन्, छिटो रिसाउँछिन्, तपाईँ जस्तै हो कि होइन? तपाईँ पनि कम्की हुनुहुन्न के अरे? त्यही भएर छोरी पनि तपाईँको त गाकी हुन् के? पछि गएर ज्वाइँलाई जितेर खाने ग्रह छ। तपाईँले कसरी जित्नु भएको छ श्रीमानलाई, हो कि होइन? त्यसरी जितेर खाने ग्रह त साह्रो परेको छ नानीको। मंगलबारको दिन र आइतबारको दिन यसो पूजाहरू गर्नुपर्छ। मंगलबार गणेशजीको, आइतबार सूर्यदेवको पूजाहरू गर्नुपर्छ। यो गर्यो भने टाउको दुख्दैन, नानीलाई आँखा दुख्दैन, होइन? यो चाहिँ गर्नुपर्छ है। विदेश यात्राहरू राम्रो गराउँछ नानीको लागि, पढाइमा असाध्यै राम्रो पढाइ हो। अब पढ्ने नपढ्ने त आफ्नो कुरा हो क्या फेरि, होइन? अब अहिले दशा चलेको छ नपढ्ने ग्रह दशा चलेको छ उल्का भन्ने। अब यो उल्का भन्ने ग्रह सकिएपछि अब आउने कार्तिक पछि पढाइमा अलिकति राम्रो हुन थाल्छ। अरू त्यस्तो नराम्रो छैन, पेटमा समस्या, पेट धेरै दुख्ने गर्छ पछि गएर। महिनावारी भएको बेलामा पनि धेरै पेटहरू दुख्ने है, अलिकति समस्याहरू देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै देखाउँछ। सूर्य बिग्रिएको छ, माङ्गलिक माङ्गलिक परेकी छिन्, माङ्गलिक नै केटासँग विवाह गराउनुपर्छ, होइन? माङ्गलिक परेपछि मिलाएर हेराएर जुराएर विवाहबारी गर्नुपर्छ। अरू त त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ त। समस्या के छ भन्नुहोस् त?
3: समस्या के छ के होइन, अब कस्तो हुन्छ यसको पढाइ यताउति, छोरी मान्छे बुझ्नको लागि हो।
0: होइन, राम्रो छ पढाइ त,
3: छोराको लागि एकैचोटि हुन्न के हो नि बुवा, अहिले हेर्नलाई।
0: हजुर,
3: अहिले छोरोको लागि अहिले हुँदैन कि नि, यही सम्मै
0: यही सम्म हुन्न। अब फोन काट्नुहोस्, फेरि फोन गर्नुहोस्, लागेछ भने हेरौँ है। ठिक छ, ग्रहको शान्ति गर्नुपर्छ। अहिले तत्काल शान्ति बरु गर्नै पर्दैन, बरु नगर्नुहोस्। तर मङ्गलबार र आइतबार चाहिँ नुन, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन, अब अनि आइतबारको दिन नुन नखाने, चोखो खाने कुरा भइहाल्यो, होइन? मङ्गलबार र आइतबार चाहिँ अलिक विशेष बार्नुपर्छ नानीले। चोखो भनेको के हो थाहा छ त तपाईँलाई?
3: चोखो भने माछा मासुहरू, लसुन प्याज हो कि के हो त्यही त होला।
0: हजुर, त्यो त अशुद्ध भयो नि, त्यो त मिठुलो भयो। माछा मासु लसुन प्याज खानु हुँदैन।
3: हजुर, त्यही त, त्यो नखाने। अनि
0: हजुर, मुसुरुको दाल पनि खानु हुँदैन, गुन्द्रुक पनि खानु हुँदैन। गुन्द्रुक सिन्की खानुहुन्छ? खानु न, घरमा बनाएर पकाएर
3: खान्छौँ,
0: हो त नि? त्यो खानु हुँदैन। गाडेको अचार, गाडेको अचार खानु हुँदैन, गाडेको तामा खानु हुँदैन है। मस्यौराहरू, मस्यौराहरू, सोयाबिनहरू खानु हुँदैन, भटमास खानु हुँदैन, अशुद्ध यी सबै चिजहरू। कोदो खानु हुँदैन, तिते फापर खानु हुँदैन, यो चिजहरू खानु हुँदैन, अशुद्ध चिज हो, अब कहिले पनि खानै हुँदैन त भन्न खोजे होइन, तर व्रतको दिन चोखो नितो गर्ने दिन खानु हुँदैन भन्ने कुरा, गोलभेडाहरू खानु हुँदैन, साना खालको प्रजातिका टमाटरहरू गोलभेडा खानु हुँदैन है, मुख बार्न लगाउनुहोस्, असाध्य राम्रो हुन्छ, दिमाग पनि तेजिलो हुन्छ, अनि आइतबार आइतबार सूर्यको पूजाहरू गर्ने, सूर्यलाई जल चढाउने कामहरू गर्नुभयो एकदमै राम्रो हुन्छ, त्यसपछि छोरीलाई समस्या आउँदैन है त, हुन्छ। उहाँले फोन गर्नुभएको थियो बाँकेर जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको, तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर समस्याको समाधान गराउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ, भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय रहेको छ, तपाईँले आएर भेट्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासा रहेको छन् भने भन्नुहोला, चिनाहरू बनाउनु पर्नेछन्, छोराछोरी नानी बाबुहरूको चिना बनाउनु पर्नेछन् भने पनि भन्नुहोला, सानै छन् अहिले सानैमा चिना बनाउनु हुँदैन भन्नुहुन्छ भने त्यस्तो होइन है, चिना चाहिँ बनाइदिइहाल्नुपर्छ, सकभर नरानमा टक्कर चाहिँ चिना बनाएर नरानको दिन चिनाको पूजा गर्नुपर्छ, राम्रो हुन्छ है, चिना बनाउनुको लागि 5 वर्ष कटेर 10 वर्ष कटेर 3 वर्ष कटेर चिना बनाउनुपर्छ, सानैमा बनाउनु हुँदैन भन्ने कुरा चाहिँ होइन, त्यो चाहिँ उयो तपाईँ हामीले मात्रै भनेको, शास्त्रले त जन्म हुने बित्तिकै चिना बनाउनुपर्छ, कुनै नराम्रा दोषहरू लिएर आएका छन् भने ती दोषको शान्ति पनि गर्नुपर्छ भनेर शास्त्रहरूले भनेको छ है, त्यो भएर चिनाहरू बनाउनु पर्ने छन् भने पनि भन्नुहोला, टाढा हुनुहुन्छ भने भन्नुहोस्, चिना बनाएर म पठाइदिन्छु, तपाईँहरूको घरमै कुरियर गरेर आइपुग्छ सामानहरू, तपाईँले चिन्ता गर्नु पर्दैन, घरै आउँछ चिनाहरू, फोन गरेर तपाईँले साल महिना गते र समय टिपाउनु भयो भने चिना घरै आइपुग्छ, फरक पर्दैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
4: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: त्रिवेणी गाउँपालिका 1 रोल्पाबाट बोलेको।
0: त्रिवेणी गाउँपालिका 1 रोल्पाबाट?
4: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: श्रीमानको विषयमा।
0: श्रीमानको जन्मिति भन्नुहोस् त कति हो?
4: 2047 साल।
0: 2047
4: 9 महिना 17 गते।
0: 9 महिना 17 गते। समय?
4: समय 2 बजेर 3 बजेको बिचमा।
0: 2 बजेदेखि 3 बजेको बिचमा ठ्याक्कै थाहा छैन?
4: थाहा छैन, त्यही भन्नुहुन्थ्यो।
0: दिउँसो कि राति?
4: दिउँसोको।
0: कसको बारेमा भन्नुभयो?
4: श्रीमान।
0: श्रीमान, ल सुन्नुहोस् है त।
4: हुन्छ।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2047 साल माघ कृष्ण पक्षको मंगलबार परेवा तिथिमा जन्म मिथुन राशि, पुनर्वसुको चौथो पुनर्वसुको दोस्रो चरण नाम आउँछ, कोबाट नाम आउँछ, कमल नाम राख्न मिल्छ है।
4: हजुर।
0: आज दिनाले देवगण परेको छ, घातकमा परेको छ, नराम्रो तिथिहरू चाहिँ द्वितीय सप्तमी द्वादशी भन्ने तिथि नराम्रो, घातकमा बार चाहिँ नराम्रो बार सोमबार, अनि राशि चाहिँ धनु राशि, नम्बर चाहिँ 4 नम्बर नराम्रो भन्छ। भागेर बिहा गर्नुभएको हो तपाईँले?
4: हजुर।
0: हो त, यहाँ देखिया छ क्या, यसो लभसप गरेर बिहा गर्ने कुण्डली पढाइरहेछ क्या तपाईँको श्रीमानको।
4: हजुर।
0: पढाइ चाहिँ बिचमै पढाइ छोड्ने हो कि होइन, कति पढेर छोड्नु भयो?
4: 12 पढेर छोड्नुभयो।
0: तपाईँसँग लभ गरेपछि त तपाईँसँग चाहिँ यतापट्टि आएर भुल्नु भएछ अनि उतापट्टि पढाइ छोड्नु भएछ क्या, पढ्नु पर्थ्यो, पढाइ राम्रै थियो, नराम्रो थिएन उहाँको चाहिँ। माङ्गलिक पढ्नु भएको छ, अलिक छिट्टो रिसाउनु पनि हुन्छ श्रीमानजी, हो कि होइन? कतिको बिहा गर्नु भएको?
4: 9 वर्ष भयो।
0: 9 वर्ष भयो। पहिला पहिला त कति धेरै कुरा बुझ्नुहुन्थ्यो, कति धेरै मान्नुहुन्थ्यो, आजभरि अलि रिसाउनुहुन्छ, अलि भनेको पनि मान्नुहुन्न, हो कि होइन? तपाईँको श्रीमानको त 2 विवाह हुने कुरा परेको छ नि, फेरि विचार गर्नु है, विचार गर्नु श्रीमान।
4: 3 विवाह भयो, पहिला 2 विवाह भयो अनि मसँग 3 विवाह
0: हो त। ल हेर्नुहोस् न, बहुविवाह भन्छ, बहुविवाह भनेको धेरैवटा विवाह भन्छ क्या।
4: हजुर।
0: तपाईँसँग पनि फेरि छोडेर अर्को ल्याउनु भयो भने फेरि तपाईँ रुनुपर्छ होला, है अब सत्तरी सालमा दुईटा बिहा गरेर तपाईँले तिनटा पुर्याइसक्नु भयो
4: हजुर पहिलाको बुढीहरूले धोका दिन अरे अनि
0: पहिलाको बुढीहरूले धोका दिएको अरे
4: हजुर
0: तपाईँले धोका दिने विचार छ कि छैन
4: छैन
0: धोका नदिनुहोस् अब अलिकति रिसाउनुहुन्छ अब त्यस्तै हो कहिले काहीँ तपाईँ पनि रिसाउनुहुन्छ कहिले काहीँ उहाँ पनि रिसाउनुहुन्छ हो कि होइन उहाँलाई भन्नु होला मङ्गलबारको दिन चोखो खानुपर्छ शुद्ध भोजन गर्नुपर्छ भन्नु यो माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग
4: यो रत्न कवच कहाँ लिन आउनु पर्छ
0: तपाईँले 10 बजेपछि फोन गरेर मगाउनु भयो भने म रोल पानी पठाइदिन्छु
4: 10 बजे फोन गर्ने
0: हजुर यही नम्बरमा है रोल पानी पठाइदिन्छु विदेशमा एकदमै पैसा कमाउने ग्रह छ विदेश जानु भएको छैन
4: विदेश पहिला जान्दा हो अहिले जानु भएको छैन अहिले गाडी चलाउनुहुन्छ
0: गाडी चलाउनुहुन्छ गाडी पनि राम्रै हुन्छ त्यस्तो नराम्रो छैन ग्रह चाहिँ अहिले उहाँलाई अलिकति ग्रह 38 ग्रह अलिकति राम्रो छैन अहिले यो समय चाहिँ
4: कति वर्षसम्म ग्रह छ
0: 38 उहाँको उमेर 38 पुरा भयो 39 लागेपछि राम्रो हुन्छ अब 18 महिना ग्रह राम्रो छैन त्यसपछि राम्रो हुन्छ
4: त्यो
0: माङ्गलिकको रत्न कवच लाउनुपर्छ अनि मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ अनि राम्रो हुन्छ कहाँको गाडी चलाउनुहुन्छ उहाँले
4: काठमाडौँमा चलाउनुहुन्छ
0: काठमाडौँबाट कहाँ जाने गाडी
4: त्यही काठमाडौँमा इट्टा ओसार्ने बालुवाहरू ओसार्ने गाडी चलाउनुहुन्छ
0: ए ट्रक चलाउनुहुन्छ
4: हजुर
0: ठिकै छ त कमाइ धमी राम्रै छ पैसाहरू पनि तपाईँले पठाइरहनुहुन्छ होला होइन
4: हजुर
0: पठाउनु ठिक छ राम्रो छ त गाडी घोडा सम्बन्धी थापेको छ उहाँलाई उहाँको राशि त तपाईँको मेष वृष मिथुन राशि 3 नम्बरको राशि के
4: मिन राशि मिथुन राशि
0: होइन होइन एउटा राशि हो तपाईँको मेष के अरे मिथुन राशि हो मिथुन 3 नम्बरको राशि के पहिलो हजुर पहिलो राशि मेष वृष अनि उहाँको राशि चाहिँ मेष र वृष होइन अनि मिथुन राशि हो 3 नम्बरको राशि है लेखेर राख्नुहोस् त्यहाँ मिथुन राशि हो भनेर अनि राम्रो हुन्छ अनि मङ्गलबारको दिन चोखो खानु माछा मासु नखानु भन्नु है त्यो गर्नुभयो भने उहाँलाई राम्रो हुन्छ क्या समस्याहरू आउँदैन है
4: हुन्छ गुरुबा म 10 बजेतिर फोन गर्छु रत्न कवच
0: हुन्छ
4: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो श्रीमानजीको विषयमा हेराउनको लागि फोन गर्नुभएको उहाँले चाहिँ हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला तपाईँको पनि काम बिग्रेको बिग्रै छ रोकावट भएको भाइ छ बुढाबुढीको ग्रह मिल्दै मिल्दैन ग्रहै मिल्दैन भने रत्न कवच लाउनुहोस् अनि मुख बार्नु पर्ने छ भने मुख बार्नुहोस् तपाईँलाई पनि एकदमै राम्रो हुन्छ है त्यो भएर तपाईँले पनि रत्न कवच बान्नु भएको छ धेरै श्रोताहरूले उहाँलाई राम्रै भएको छ मुख बार्नु भएको छ भने चाहिँ मुखै बार्नु भएन लटपट गर्नुभयो भने चाहिँ त्यति राम्रो चाहिँ हुँदैन त्यसै रत्न कवच लाएपछि मुख चाहिँ बार्नुपर्छ कसैले आइतबार कसैले मङ्गलबार कसैले पूर्णिमा कसैले औँसी कसैले एकादशी कसैको बिहिबार आफ्नो आफ्नो ग्रह र कसलाई कुन बार बार्नुपर्छ त्यो चाहिँ तपाईँको चिना हेरेपछि थाहा हुन्छ है कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: हजुर गुरु नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
5: हजुर म जाँदैकोटबाट
0: गणेशजी जाँदैकोटबाट कसको विषयमा हेर्न चाहनुहुन्छ गणेशजी
5: मेरो आफ्नै बारेमा
0: आफ्नै बारेमा जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो
5: 2064 छ
0: 2064
5: 3 महिना 22 गते
0: समय भन्नु
5: रातिको
0: 8:30 2064 असारको 22 गते शुक्रबार 8:30 रातिको तपाईँको आफ्नै हो
5: हजुर
0: ल सुन्नुहोस् है 2064 साल असार कृष्ण पक्षको शुक्रबार सप्तमी तिथिमा जन्म मीन राशि तपाईँको दुर्गा भन्ने नाम आउँदो रहेछ यहाँबाट हेर्दा चाहिँ है दुर्गा दत्त भन्ने नाम आउँछ पञ्चमी दशमी पूर्णिमा घातक शुक्रबार घातक नम्बर 5 नम्बर राशिमा मीन राशि घातक छ, पेटमा अलिकति समस्या, पानी कतिको खानुहुन्छ? पानी खानु पर्यो, नभए पत्थरी भएर अपरेसन गर्नु पर्ला फेरि पेटमा है, पानी पिउनुपर्छ, टन्न प्रशस्त मात्रा पानी पिउनुहोस्। प्रेममा धोका खाने ग्रह परेको रहेछ, लभ गर्नु भएको छ र कतै लभ गर्नु भएको छ, प्रेम गर्नु भएको छ? छैन, छुटेको कि छैन? अहिले प्रेममा धोका खाने ग्रह परेको छ तपाईँको, पहिलो प्रेम असफल हुन्छ, असफल भइसक्यो कि हुन मागि छ भन्नुहोस् त। हजुर अहिले तपाईँको सुन्दैन, आवाजै सुन्दैन तपाईँको, बुझ्नु भएको छ म बोलेको? म बोलेको बुझ्नु भएको छ?
5: अलिक सुनिएको छैन है गुरु।
0: हजुर तपाईँकोतिर अलिकति टावर कम आउँदो रहेछ कि?
5: हजुर हजुर,
0: घरभित्र हुनुहुन्छ भने बाहिरपट्टि निक्लिनु पर्यो क्या तपाईँ है।
5: हजुर
0: तपाईँको ग्रह राम्रो चलेको छैन अहिले, दशाको शान्तिहरू गर्नुपर्छ, पढ्न फिटिकै मन लाग्दैन, पढाइ बीचमा छोट्ने ग्रह परेको छ, अलिक छिटो रिसाउन मन लाग्छ, अलि एकरो एकरो स्वभावको हुनुहुन्छ। मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन, नाग पञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्ने, पछि गएर भविष्यमा कामहरू गर्दै जाँदा रोकावटहरू बेसी आयो भने रत्न कवच लाउनुपर्छ कालो सर्पको, सम्झिराख्नु होला है। अनि त्यसपछि विवाह गर्दा हेराएर जुराएर मात्र विवाह गर्नुपर्छ तपाईँले, अनि राम्रो हुन्छ, समस्याहरू आउँदैन। ठिक छ बाबु, ग्रहहरू राम्रै छ है। समस्या के छ, जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? पढाइमा तपाईँलाई, पढाइमा तपाईँलाई मनै लाग्दैन हो कि होइन उनीहरूले भन्नुहोस् है।
5: हजुर अनि यो विदेश सम्बन्धी कस्तो छ?
0: विदेश सम्बन्धी राम्रै छ, विदेश राम्रो हुन्छ, अहिले पढाइमा मन जाँदैन, पढ्न मन लाग्दैन तपाईँलाई, अहिले ग्रह नै त्यस्तो चलेको छ तपाईँको, त्यही भएर अलिकति दशाको शान्ति स्वास्थ्यहरू गर्नुपर्छ, राम्रो हुन्छ। उहाँको फोन काटिएको छ, नेटवर्क अलिक कम कम आउँदो रहेछ उहाँको घरतिर। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग तपाईँ प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, भरतपुर चितवनमा आएर प्रत्यक्ष रूपमा मसँग भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा भोले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा बुजुरीमी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
4: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग
0: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक पिल्लर टायल आँखी झ्याल बालुवा ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ
4: कालिका ब्लक उद्योग नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला
0: प्रोपाइटर राजेन्द्र कुमार खड्का सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140031429
10: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
11: शरीर फुलेर
1: जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
12: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: রেডিও বিহানি 97.6 মেগাহার্টজ।
1: রেডিও কার্যক্রম জীবনকো বচন।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पत्र युहन्नाको पत्र पहिलो युहन्ना 4:1-6 पदलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी त परमेश्वरका हौ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ र जो परमेश्वरका होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौ। र आदरणीय श्रोता, यो खण्डमा जुन सुकै आत्माको विश्वास गर्नु हुँदैन भन्ने कुराले हामी यो कुरा स्पष्ट पार्छौ कि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू परमेश्वरबाटको हो र येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्नेहरू चाहिँ ख्रीष्ट विरोधी हो भन्ने कुरालाई हामी विशेष गरेर मध्यनजर गर्नेछौ र यसको बारेमा मुख्य विचार हामी यसमा गर्नेछौ। र यो खण्डको मुख्य विचार चाहिँ येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू नै परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड दिएको छ। यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ, किनभने यहाँ के हुन्छ भन्दाखेरि आत्माहरू परमेश्वरबाट आएका हुन्छन् र अर्को चाहिँ झुटाबाट आएका हुन्छन् दियाबलसबाट आएका हुन्छन् किनभने परमेश्वरको विरुद्धमा खडा भएको व्यक्ति चाहिँ दियाबलस हो र दियाबलसले परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड दिएको छ यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ किनभने

डियाबलसबाट आउँछ र सत्यको आत्मा चाहिँ परमेश्वरबाट आउँछ र भ्रमको आत्मा र सत्यको आत्मालाई छुट्याउनु पर्छ। आत्मा त्यस प्रकारको आत्मा भएकोले गर्दा दुई किसिमको आत्मा यहाँ देखिन्छ। एउटा व्यक्तिले पत्ता लाउनु पर्ने कुरा के हो भने यो दुई आत्माहरू जसले चाहिँ मानिसलाई चलाइराखेको हुन्छ, एउटा डियाबलसले र अर्को परमेश्वरले, र मानिसको आत्माले चाहिँ निर्णय गर्नुपर्छ मानिसको आत्माले कुन चाहिँ आत्मामा विश्वास गर्ने, कुनलाई चाहिँ तिरस्कार गर्ने, यो कुरा मानिसले नै निर्णय गर्नुपर्ने हुन्छ। त्यसै कारण परमेश्वरले यहाँ यो कुराहरू राख्नुभएको छ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्, जुन झुटा आत्मा जो चाहिँ भ्रमको आत्मा छ, जुन कुरा डियाबलसबाट सञ्चालित हुन्छ र मानिसलाई भ्रममा पारेका हुन्छ। झुटा अगमवक्ताहरूद्वारा यो संसारमा प्रवेश गरेका छन् किनभने यहाँ लेखेको छ यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। र आत्मा परमेश्वरको आत्मा अथवा सत्यको आत्मालाई कसरी चिन्ने, परमेश्वरको आत्मालाई कसरी चिन्ने भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन् कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो, किनभने परमेश्वरबाट आउने आत्मा परमेश्वरले दिने मानिसलाई दिनेको त्यो आत्मा चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ मानिस भएर आउनुभएको हो यो संसारमा, पूर्ण मानिस भएर उहाँ यो संसारमा आउनुभएको हो भनेर स्वीकार गर्छ भने त्यो व्यक्तिहरू चाहिँ परमेश्वरबाटको हो, त्यो आत्मा चाहिँ परमेश्वरबाटको हो किनभने परमेश्वरसँग उनीहरू जोडिएका हुन्छन्। यीशुलाई विश्वास गर्ने मानिसहरू सबैको आत्मा चाहिँ परमेश्वरसँग जोडिएको हुन्छ, त्यसकारणले परमेश्वरको आत्मा त्यो व्यक्तिले प्राप्त गर्छ जसले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छ अथवा विश्वास गर्छ। त्यसकारण यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, अब त्यो यस संसारमा आइसकेको छ र यीशु ख्रीष्ट अथवा ख्रीष्ट विरोधीको आत्माले मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ, मानिस संसारमा काम गरिरहेको छ। यसले चाहिँ यीशु यो संसारमा मानव चोलामा आउनु भएको होइन भनेर यसलाई घोषणा गर्ने मानिसहरू छन्, आत्माहरू छन्, जुन आत्मा चाहिँ भ्रमको आत्मा भनेर छुटाउन सकिन्छ र यो परमेश्वरबाट होइन, यो ख्रीष्ट विरोधीको आत्मा हो भन्ने स्पष्ट रूपमा चिन्न सकिन्छ भनेर यहाँ लेखेको छ। र लेखकले मेरा साना बालकहरू भनेर परमेश्वर अथवा यीशु ख्रीष्टलाई यीशु ख्रीष्ट यो संसारमा मानव चोलामा आउनुभएको हो र उहाँ चाहिँ मानव चोलामा आएर मानिस जातिको लागि कल्वरी क्रुसमा बलिदान हुनुभएको हो, क्रुसमा टाँगिएको हो, उहाँलाई मारिएको हो र उहाँ चाहिँ मारिएर गाडिएको थियो र पुनरुत्थान भएको तेस्रो दिनमा उहाँ बौरी उठेर पुनरुत्थान भएको कुरालाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ साना बालकहरू हुन्। यहाँ यसरी भन्दछ तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, यीशुलाई विश्वास गरेर
उहाँ चाहिँ मानव चोलामा आउनु भएको हो भनेर

0: विश्वास गरेर आफ्नो पापको प्रायश्चित भनौं पापको पश्चाताप गरेर यीशुलाई विश्वास गरेर पापको क्षमा पाएका मानिसहरू चाहिँ विजयी मानिसहरू हुन् भनेर यहाँ घोषणा गरिएको पनि छन्। किनभने जो तिमीहरूमा रहनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जसले यीशुलाई विश्वास गर्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रीष्ट मानव चोलामा आउनुभएको हो, उहाँ हाम्रो लागि बलिदान हुनुभएको हो, उहाँलाई आफ्नो पापहरूको क्षमा माग्यो भने उहाँले पापको क्षमा दिनुहुन्छ र उहाँले मानिसलाई उद्धार र मुक्ति दिनुहुन्छ, उहाँले मानिसलाई मृत्युबाट जीवनमा सार्न सक्नुहुन्छ, उहाँले मानव जातिको सबै पापहरू क्षमा दिन सक्नुहुन्छ भनेर जसले येशूलाई विश्वास गरेका छन् र उनीहरू विजयी भइसकेका छन् र उनीहरू यो संसारमा उहाँ परमेश्वर आफै उनीहरूको जीवनमा बास गर्नुहुन्छ। येशूलाई विश्वास गर्ने मानिसहरूको जीवनमा परमेश्वरले बास गर्नुहुन्छ, उहाँको आत्माले बास गर्नुहुन्छ। अनि उहाँ जब जुन व्यक्तिको जीवनमा यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वर त्यो व्यक्तिको जीवनमा अथवा परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्दछ, त्यसपछि त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्ति चाहिँ विजयी हुन्छ र त्यो व्यक्तिबाट परमेश्वरले धेरै असाध्य कर्महरू गर्नुहुन्छ र ऊ विजयी भएको हुन्छ। किनभने परमेश्वरको आत्मा जुन व्यक्तिमा बास गर्दछ त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्तिले विजय प्राप्त गर्छ, त्यो व्यक्ति सफल हुन्छ, त्यो व्यक्ति आशिषित हुन्छ र त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा अथवा यो संसारमा ऊ शक्तिशाली काम गर्ने व्यक्ति हुन्छ, असल काम गर्ने व्यक्ति हुन्छन्। आदरणीय श्रोता, संसारमा आज जुन संघर्षहरू मानिसहरूले गरिरहेका छन् र संसारको काम गर्छन्, संसारमा नचाहिँदो कामहरू गरेर उनीहरू नचाहेर पनि गर्दिन भन्ने कामहरू गर्न परिरहेको छ, उनीहरूलाई डियाबलसले भ्रमको आत्माले उनीहरूलाई सञ्चालन गरिरहेको छ, त्यसकारण उनीहरूले नचाहेर पनि उनीहरू असल काम गर्न सकिरहेको छैन, किनभने उनीहरू भित्र परमेश्वरको आत्मा हुनुपर्ने ठाउँमा उनीहरूको बीचमा त्यो सम्भव रहेन। जसको जीवनमा परमेश्वर रहनुहुन्छ, जसरी हामी त परमेश्वरका हौं, जसले हामीलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मा छुट्याउन सक्छौं। आज परमेश्वर जुन व्यक्तिको जीवनमा हुन्छ त्यो व्यक्तिको जीवनबाट धेरैजनाले आशिष पाउँछन् र जो व्यक्तिले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्तिले धेरै कोशिश गरेर पनि उनीहरू असफलता भएका छन्, उनीहरूको जीवनमा असफलताले भरिपूर्ण भएका छन्। तर येशू ख्रीष्टलाई अथवा सत्यको आत्मालाई जसले विश्वास गरेर आफ्नो जीवनमा सत्यको आत्मा बास गर्न दिन्छ त्यो व्यक्ति विजयी हुन्छ र त्यो व्यक्ति शक्तिशाली हुन्छ र त्यो व्यक्तिले आशीर्वाद पाउनेछ। त्यसकारण यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको र परमेश्वरबाट काहरूले यो संसारमा विजय प्राप्त गर्नेछ र उनीहरू भित्र परमेश्वर बास गर्नुहुन्छ, परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्नुहुन्छ। जब त्यो व्यक्तिको जीवनमा परमेश्वरको आत्माले बास गर्नुहुन्छ तब त्यो ठाउँमा उनीहरूले येशू चाहिँ परमेश्वर अथवा येशू ख्रीष्ट चाहिँ शरीरमा आउनुभएको हो भनेर उनीहरूले विश्वास गर्छ र उनीहरूको भित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्ने व्यक्तिको जीवन शक्तिशाली हुन्छ, आशिषित हुन्छ र विजयी हुन्छ, किनभने उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। जो व्यक्ति येशू ख्रीष्टलाई विश्वास गर्छ जसले, त्यो व्यक्तिको जीवनमा परमेश्वर बास गर्नुहुन्छ। जब परमेश्वर उसको जीवनमा बास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ र उसले आशीर्वादको जीवन पाउँछ र उसले आनन्द जीवन पाउँछ र यसरी परमेश्वरको अगाडि एउटा साँचो सत्य आत्मा र भ्रमको आत्मा छुटाउन पनि सकिन्छ। जोहरूले यीशु ख्रीष्टमा यीशु शरीरमा आउनुभएको हो भने विश्वास गर्छ, त्यो व्यक्ति सत्यको आत्मामा जिएको हुन्छ भने जो व्यक्तिले स्वीकार गरेका हुँदैनन् उनीहरू भ्रमको आत्मामा जिइराखेको हुन्छ। आदरणीय श्रोता, हामीलाई लेखकले यहाँ आत्मा छुट्याउनका लागि जुनसुकै आत्मामा विश्वास नगर्नका लागि आदेश दिएको छ र आज हामी त्यही अनुसार हामीले कुन आत्मालाई हामीले स्वीकार गर्छ, कुन चाहिँ आत्मा चाहिँ सही हो र कुन चाहिँ आत्मा चाहिँ ख्रीष्ट विरोधी हो, यो कुरा छुट्याउन आवश्यक छ। यदि यहाँहरूको बीचमा आत्मा छुट्याउनलाई गाह्रो भएको छ भने परमेश्वरबाटको कुन हो अथवा परमेश्वरबाट कुन कुरा हो र दियाबलसबाट कुन कुरा हो भन्ने कुरा अन्यलमा हुनुहुन्छ भने यो खण्डले स्पष्ट पारेको छ। यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू चाहिँ परमेश्वरबाट हो भनेर एकदम स्पष्ट पारिएको छ र जो व्यक्ति यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् उनीहरू भ्रम र ख्रीष्ट विरोधी हो भनेर पनि स्पष्ट पारेका छन्। त्यसमा आउनुहोस्, यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गरौं र परमेश्वरबाट हुने कुरा सत्यको आत्मा यही नै हो र यसैलाई विश्वास गरौं र यसै अनुसार चलौं र परमेश्वरको आत्मालाई भित्र हृदयमा राखेर जिउँ र शक्तिशाली बनौं, विजय बनौं र यो संसारमा सफलताको जीवन बिताउ भनिकन म यहाँहरूको बीचमा यो कुरा राख्न चाहन्छु र उहाँमा यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहोस् र त्यही नै परमेश्वरबाटको हो भनेर विश्वास गर्नुहोस् र यसरी आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वर पवित्र परमेश्वरले सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
5: ल भाइ गो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण चिबल सिन्हा
7: सम्पर्क मोबाइल 97-41-031-429
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
9: बुढा आज इन्टरभ्यू थियो के भयो त
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
9: होइन के भन्छ कसरी नि
10: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: ओ मेजु नमस्कार है।
3: नमस्कार नमस्कार मेजु नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेजु। म त बिहेमा आउँदिन होला।
3: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेजु, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेजु, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
4: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल युपी भिसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपी भिसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप निलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि, वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चौक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चौक कीर्तिपुर काठमाडौँ 9855249334

0: लस्सहे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिङबे सुर सिङजेपल मुबा होले सिङबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98222993
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
3: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोटो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब फुल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोड्ने भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण
2: छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 01042329
4: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98450893
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442686 र 98132337
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
1: लस्स है मेहबे।

0: नेवेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम टमाटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-993
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
3: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 98-60-24-58-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: लस तो है मेवे फेवे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
3: ओ मेज्यु नमस्कार है
4: नमस्कार नमस्कार मेज्यु नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भयो छ
4: ल धन्यवाद धन्यवाद मेज्यु अनि बधाईले मात्रै त पुग्दैन है मेज्यु जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यु म त बिहेमा आउँदिन होला
4: ल मेज्यु मेरो बिहेमा किन नआउने नि
3: किन हुने नि मेज्यु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98445556656 अनि 98280459215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140031429
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
0: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
10: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं, मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं, कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं, अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं, हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं, मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं, कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं, अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं, हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।

हरीलाई कान्लो चाहिएको छ, खेतलाई आली चाहिएको छ, मेरो देशको सिमानामा भने पर्खाल होइन नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: बुढी हेर त लाऊ
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
1: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
1: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802
4: लस्सो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550 5934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512 40900

घममा परे झै तड्कने ओय ओय ओय बे मौसममा क्या मोटु धड्कने सबको घममा परे झै तड्कने।

0: विषयगत विशेषज्ञ द्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा म चाँडो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
1: 98-61-97-65-47 अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: आदरणीय वडावासी सबै
2: लस्तो है मेबे फेबेमा रङमा चाहिँ आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 02-5204-70 असेम 98-5-11-87-882 फोन सिङजिम सेगो है रोमा
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: आदरणीय वडावासी सबै दाजुभाई तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खप्पेरी
2: खर्च अनुसारको घर त बने जस्तै बनेछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
1: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
2: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
1: 98-60-24-58-43
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेकको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा

0: सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा बाबा, म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861975547।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802, 9851063802।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: दादा दादा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थालिङ, एमाले चोकबाट
2: छ घर तल
0: काठमाडौँ जाने बाटो पट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705447

0: रेडियो बिहानी 97.6 MHz
1: लस हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिन प्रे रखोरमा नगफारममा असिम टमाटर की टनेलमा सिंगबे सुर सेंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी टीम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-993
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर गुप्ता सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 0-10-520-470
4: 98-511-87-882 गल्छी बजारको लागि 0-10-40-31-16 र 920 बजारको लागि 98 51 20 49 90 ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भन्या जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98 60 24 58 43।
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 37 54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802 98 510 63 802।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
7: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
9: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
11: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
9: 9851-87800।

0: बयासी गोल्से बजार को लगी 0-10-40-31-16 र 9-20 बजार को लगी 98-51-20-49-90 ओम 24 इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम 24 इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिराको हाम्रै धादिङ बेसी सुखम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 0-10-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437 के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
4: होइन के भयो किन एक्लै गनगन गरिरहे कि
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाती पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
0: लस्तो है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिन्जिम स्टेगो है रोमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 5706612 र 9822979393।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9841-68-67-64।
1: के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
7: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
9: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007337 र 010590093 सम्पर्क गर्नुहोला नि
9: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
3: 9851887882, गल्छे बजारको लागि 0104031116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
4: 9861707545।
9: लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेल में सिंगबई सुर सिंगजेपल मुबा होले सिंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामान में होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नई रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 0105204070, 9851887882 फोन सिङजिम सेक है रोमा।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
4: बाबा बाबा म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
9: 98 61 97 65 47।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
13: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
13: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लांघाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
13: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
14: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
15: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
15: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
13: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाह्री कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
16: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
17: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
16: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
17: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: होइन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका दिन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 9860-5751-66।
11: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, नारायणगढ़। मोबाइल 98-550-50-934, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ। 98-512-40-934।

0: Dali pilwali koi cha.
1: Handsome, handsome, hero, hero koi cha.
2: रेडियो बिहानी 97.6 मेगाहर्ज
3: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्छे बजारको लागि 010-40-3116 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर विक्टो विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
5: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: Oh. अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
5: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारदिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
8: बाबा बाबा म चाँडै स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
13: 98167045 47।
14: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
14: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
15: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
6: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97-41-031-3429।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनेछ।
11: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
10: विगत 15 वर्षदेखि निरन्तर संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
12: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं, मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं, कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं, अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं, हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
8: बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा।
13: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
14: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
13: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
14: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
13: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494131 98494131।
15: ओ मेज्यू, नमस्कार है।
16: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
15: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
16: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
15: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
16: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
15: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
16: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
15: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
16: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
17: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
18: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
17: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
18: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 98-66-26-26-73 र 98-43-40-39-11।
19: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
20: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
21: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
19: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
0: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
22: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
23: सम्पर्क मोबाइल 9741031429
24: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
25: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
24: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
25: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
24: प्रोपाइटर विक्रु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754
25: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
26: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
27: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
26: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
27: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843064733 र 01050090093 सम्पर्क गर्नु होला नि
26: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004737
28: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
29: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
28: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
29: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
28: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
30: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
29: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
29: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
24: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
29: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494131, 98494131। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
5: घर त बल्ल बल्ल बनाइदिए,
8: अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
27: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
27: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि
8: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
30: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरो
1: पहिला मलाई रिसर्च लागेन यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934
9: ओ मेज्यू नमस्कार है
10: नमस्कार नमस्कार मेज्यू नमस्कार
9: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
10: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
9: खै मेज्यू म त बिहेमा आउँदिन होला
10: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
9: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
10: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
9: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
10: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
11: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
12: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोटो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब पोल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोर्नी भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
11: छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी 1 गजुरी बजार धादिङ फोन 010-40-23-29
13: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 9845-89-394
14: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
25: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
14: हामी कहाँ
24: दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
25: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
24: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
25: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
15: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
15: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
15: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
16: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
17: सम्पर्क मोबाइल 9741031429।
28: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
25: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
28: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
25: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
28: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
30: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
30: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
24: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
28: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
18: छैन सर, के सोचिरहनु भएको छ?
28: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
18: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
19: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
28: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
18: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: काम रुनी सर हाम्रै दादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
28: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
28: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

Mandir buya gorlada, yuqela tabang rangna borlada.

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
0: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 3 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: मैले गहना लिएर थिएँ,
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
2: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: बाबा बाबा, म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
8: 98 61 97 65 47।
10: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: रेडियो बिहानी 97.6 MHz।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं। सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं। विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
4: मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, संपर्क मोबाइल नंबर
6: 9860248543।
7: स्थान धादिंग बेसी सुगम टोल मुक्तिनाथ बैंक को ठीक अगाड़ी। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रांड का घड़ी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्ड का सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्ड का घडीहरू तथा चश्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454। 9861705544।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 98-5-11-87-882, गल्छी बजारको लागि 0104031-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0057-437।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम स्तम्भ न बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
10: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं
11: नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

आदरणीय वडावासी सबै दाजुभाई तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
0: रेडियो बिहानी समय संकेत, यति बेला अपराह्नको 4 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808888778।
5: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मिज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मिज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
1: खै मिज्यू म त बिहेमा आउँदिन होला।
2: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने

0: तेरि
1: खर्च अनुसार को घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
2: 9861-7045-47
7: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
0: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723
8: लस है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा भोले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87882 फोन सिन्जिम सेगो है रोमा
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062612 र 9822979393।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
8: बाबा बाबा म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
1: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54 98167045 47।
12: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
13: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064 9141867064।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आवाजको सीआरबीटी 0140011697
1: महिला आवाजको सीआरबीटी 0140011698
0: पुरुष आवाजको पीआरबीटी 6021033
1: महिला आवाजको पीआरबीटी 6021033 9

0: RBT 0014 0011 6 97
1: महिला आवाज को CRBT 0014 0011 6 98
0: पुरुष आवाज को PRBT 6021 0338
1: महिला आवाज को PRBT 6021 0339

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनसादी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182773, 98165749588, 98165749588।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131, 98494131।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 98141667764, 98141667764।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्कसर ग्रुपबाट सञ्चालन।

0: को ओम टंकेश्वर इंटरप्राइजेस में जानुस् न घर निर्माण का लागि संपूर्ण सामग्री एक ही ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिमनी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0105204070 9851878282 गोल्ची बजार को 0104116 र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: लस्सोहे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेल में सेंगबे सुर सेंगजेपल मुबा होले सेंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगे होई रोमा हुजुरी मी डिम फिटिंग सेंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान में होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानी ला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्बा आही नई रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 0105204070 असेम 9851878282 फोन सिङजिम सेग है रोमा
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौ विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
4: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
4: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
0: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोला नि
5: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादी अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुखम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 98-60-24-58-43।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बिच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98-512-40-934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले धेरै गहिरो कुराहरू सिक्यौं, आज पनि केही नयाँ कुराहरू हामी सिक्छौ नि है?
3: हो भाइ, आज हामी फेरि दाउदको आत्मिकै अनुभवबाट सिक्नेछौ, तर आजको सन्देश अझ गहिरो छ। यो तृष्णा, विश्वास र आशाको बारेमा हामीले थाहा पाउनेछौ।
2: तृष्णा भन्नाले के कुरा हो दाई? पानीको तृष्णा जस्तै हो?
3: तपाईँले ठिक बुझ्नुभयो भाइ। जसरी हरिणले पानीको खोजी गर्छ, त्यस्तै हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ। यो संसारका कुराहरूले होइन, तर परमेश्वरको उपस्थितिले मात्र हाम्रो आत्मामा सन्तुष्ट हुन्छ।
2: तर दाई, मानिसहरू त धेरै कुरामा व्यस्त हुन्छन् नि, जस्तै पढाई, पैसा, काम।
3: हो भाइ, तर हामीले बुझ्नुपर्छ कि यदि हाम्रो जीवनमा परमेश्वरको उपस्थिति छैन भने हामी केही पनि होइनौ, जीवन अधुरो हुन्छ। त्यसैले हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ।
2: साँच्चै नै दाई, तपाईँले भन्नुभयो जस्तै अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षण भङ्गुर छ भन्ने कुरा पनि हामीले सिकेका थियौं।
3: हो भाइ, र त्यही कारणले हामीले हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ। परिस्थितिले हामीलाई हल्लाउन सक्छ, तर परमेश्वरमा राखिएको विश्वासले हामीलाई सधैँ स्थिर राख्छ।
2: साँच्चै नै दाई, तर कहिलेकाहीँ त मन धेरै उदास हुन्छ नि दाई।
3: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफूलाई सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि निरन्तर परमेश्वरमाथि पूर्ण रूपमा विश्वास राख्नुपर्छ।
2: यी सबै कुराहरू त हामीले धेरै गर्यौं दाई, र आजको सन्देशबाट चाहिँ हामीले मुख्य के कुराहरू चाहिँ सिक्नेछौं त
3: भाइ? आजको अध्ययनमा हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ, हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ, र उदासीमा पनि आशा देखिनुपर्छ भन्ने कुरालाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, मनको तयारी साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: आउनुहोस्, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बाबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ, किनकि तपाईँ हाम्रो महान प्रभु हुनुहुन्छ, तपाईँ हाम्रो सहारा हुनुहुन्छ, तपाईँ हाम्रो किल्ला हुनुहुन्छ, दुःखमा सधैँ उपलब्ध हुने महान प्रभु हुनुहुन्छ। हा प्रभु, हामी दुःखमा थियौं, निराशमा थियौं, कठिनाईमा थियौं, तर तपाईँ हामीसँग हाम्रो दुःखहरूमा, हाम्रो निराशहरूमा हुनुहुन्थ्यो। तपाईँले हामीलाई हाम्रो तमाम दुःख कष्टहरूबाट छुटकारा दिनुभयो, बिमारबाट चङ्गाइ दिनुभयो, निराशाबाट आशा दिनुभयो। प्रभुजी, यसै गरेर म ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बखत मलाई थाहा छैन कि कस्तो स्थितिमा होलान्। हुन सक्छ बिरामी स्थितिमा होलान्, निराशको स्थितिमा होलान्, अशान्तिको स्थितिमा होलान्, अनि तपाईँलाई थाहा छ त्यसको कारण। तर प्रभु, तपाईँ कृपालु हुनुहुन्छ हामी जान्दछौ र विश्वास गर्दछौ कि तपाईँ हामीलाई सधैँ सम्हाल्नुहुनेछ। यद्यपि हामी जस्तो सुकै समस्या मुनि भएर नै किन गइ नै रहेका हुन, तपाईँ हामीसँग हुनुहुन्छ। यी हरेक मित्रहरूलाई म तपाईँको हातमा राख्न चाहन्छु जो यस बेला दुःखमा छन्। प्रभुजी, यिनीहरूमाथि आफ्नो दया राख्नुहोस्, आफ्नो करुणा, आफ्नो कृपा अनुसार व्यवहार गर्नुहोस्, किनकि तपाईँ कृपा करुणाको धनी प्रभु हुनुहुन्छ। प्यार प्रभु, यस वचन अध्ययनलाई पनि म तपाईँको हातमा राख्छु। तपाईँ स्वयं नै हाम्रो मार्गदर्शक बन्नुहोस्, हाम्रो अगुवाई बन्नुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन प्रस्थान खण्डबाट भजनको पुस्तकबाट अध्ययन गर्न आरम्भ गर्नेछौं। हामीले भजनको उत्पत्ति खण्डबाट वचन देखिसकेका छौं। हामी त भजन 42 अध्याय अनि 42 अध्यायदेखि 72 अध्यायसम्म चाहिँ प्रस्थान खण्ड हो। प्रस्थानको पुस्तकमा हामी परमेश्वरको सन्तान इसरायली विदेशी मुलुकमा भएको र प्रतिज्ञाको मुलुकबाट टाढा भएको पीड़ित असहाय मानिसको रूपमा देख्छौं। तपाईँ तिनीहरूलाई यातनाको कारण विलाप र सुस्केरा पुकार गरिरहेको सुन्न सक्नुहुन्छ। तपाईँ त्यहाँ मालिकको कोर्रा परेको पनि सुन्न सक्नुहुन्छ। तिनीहरू महान कष्टमा छन्, जुन दिन प्रतिदिन घट्नको सट्टामा बढ़िरहेको छ। अन्तिममा इसरायलको चितकार र विलाप परमेश्वरले सुन्नुहुन्छ। प्रभु तिनीहरूको पक्षमा भएर खड़ा हुनुहुन्छ। उहाँले अब्राहम, इसहाक र याकुबसँग बनाउनु भएको प्रतिज्ञाको पालन गर्नुहुन्छ। त्यसपछि परमप्रभु तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुहुन्छ। उदाहरणको निम्ति पहिला 7 भजनहरूमा 42 48 अध्यायमा हामी प्रस्थानको पुस्तकको आरम्भमा तिनीहरू हुँदा तिनीहरूको स्थितिहरूको देख्छौ। तर यी भजनहरूले भूतकालको संकेत गर्दैन, तिनीहरूले भविष्यतिर हेर्दछन् र भविष्यमा इसरायलको बाँकी भक्तजनका अनुभवहरूको प्रकट गर्दछन्। जब हामी परमेश्वरको चुनिएका मानिसहरू यरूसलेमबाट टाढा भएको देख्छौं, तिनीहरू पवित्र स्थानबाट र यहोवासँगको सम्पर्कबाट अलग पारिएका छन्, टाढा भएका छन्, जस्तो कि तिनीहरू मिश्रमा थिए। भजनको उत्पत्ति र प्रस्थान खण्डमा परमेश्वरको नाउँहरूको चाखलाग्दो भिन्नता छ। उत्पत्ति खण्डमा यहोवाको नाउँ 262 पल्ट उल्लेख भएको छ, जबकि इलोहिम नाउँ खालि 15 पल्ट मात्र उल्लेख भएको छ। प्रस्थान खण्डमा इलोहिम नाम 164 पल्ट उल्लेख भएको छ र यहोवा खालि 30 पल्ट मात्र उल्लेख भएको छ। यसको महत्व के हो? यी दुई परमेश्वरका व्यक्तिगत नाउँहरूको दुई भिन्न भिन्न अर्थ छ। इलोहिमले परमेश्वरको ईश्वरीय शक्तिको पूर्णताको बताउँछ अनि यहोवा नाउँ उद्धारमा सम्बन्ध छ। यहोवा नै एक हुनुहुन्छ जसले इसरायललाई बचाउनुहुन्छ। हामी यो कुरा पत्ता लगाउनेछौ कि उसले त्यति धेरै भजन यस भजनको प्रस्थान खण्डमा लेखेका छैनन् जति कि भजनको उत्पत्ति खण्डमा दाऊदले भजन लेखेथे। दाऊदले 19 भजनहरू लेखे र तिनीहरूमध्ये 7 चाहिँ कोराका छोराहरूले लेखे, जो लेवी परिवारसँग सम्बन्धित थिए। यस विभागमा यो खण्डमा सबै भजनहरू आखिरी दिनहरूमा इसरायलको अगमबाडिक तस्वीर हो। भजन 42-44 अध्यायमा हामी इसरायलका सन्तानहरू मिश्रमा देख्छौ। तिनीहरूमाथि फिरौनले राज्य गर्थे, शासन गर्थे। अनि भजन 43 ख्रिष्ट विरोधीको उल्लेख गर्छ र इसरायल शत्रुको यातना र विरोधको कारण विलाप र शोक गरिरहेका थिए। तिनीहरू आफूलाई छुटकारा दिनुहोस् भनी परमेश्वर कहाँ चितकार पुकार छोडिरहेको हामी देख्छौ र छुटकारा तिनीहरूमा आउँछ। भजन 45 महान हजार वर्षीय राज्य अवधिको यानि मिलेनियम किङडम को महान भजन हो, जुनले यो पृथ्वीमा शासन गर्न प्रभु येशूको आगमनको बताउँछ। परमेश्वरका सन्तानको लागि देख्नलाई महत्वपूर्ण कुरा यो हो कि यी भजनहरूको प्राथमिक र सारभूत मौलिक अर्थ खुलाई इन्टरप्रिटेशन इसरायल राष्ट्रको निम्ति लागू छ। तिनीहरूले भविष्यको कष्टको समय अवधितिर हेर्दछन्, जुनलाई महाक्लेश भनिन्दछ यानि ग्रेट ट्रिबुलेसन भनिन्छ। त्यसकारण जब हामीले कुनै भजनबाट कसरी यसले हामीसँग लागू हुन्छ भन्ने प्रश्न सोध्नलाई कुनै पदको टिप्दाखेरि अति नै धेरै होशियार हुनुपर्छ। आज हाम्रा आवश्यकताहरू जरूरतसँग धेरै भजनहरूको लागू उपयोग गर्न सक्छौं। दुःख कष्टमा हुने परमेश्वरका सन्तानहरूले ती भजनहरूमा वास्तविक आनन्द र सान्त्वना पाउँदछन्। तर हामीले यो कुरा कहिले बिर्सनु हुँदैन कि तिनीहरूका प्राथमिक मौलिक सार्वभूत लागू चाहिँ इसरायलको लागि हो। मित्र, इसरायलको निम्ति भविष्यमा परमेश्वरसँग महान योजना र उद्देश्य छ। मनमा यो कुरा याद राखौं कि जब भजनकार इसरायलको बारेमा कुरा गर्दछन् उसले सम्पूर्ण इसरायल राष्ट्रलाई संकेत गरिरहेका छैनन्, किनकि सम्पूर्ण राष्ट्र यहाँ दृश्यमा छैन। जब भजनकारले इसरायलको बारेमा कुरा गर्दछन् उसको संकेत तो बाँकी रहेका विश्वासी भक्त इसरायल यानि अंग्रेजीमा रेमनेन्ट हो। मित्र, यो कुरा चर्च शब्दमा पनि भिन्न छ। जब चर्च शब्द उल्लेख हुन्छ यो सम्पूर्ण चर्चका रोलमा भएका सदस्यहरूद्वारा बनिएको हुँदैन। अर्को शब्दमा सत्य चर्च सम्पूर्ण चर्चको रोलमा हुने सदस्यहरूद्वारा बनेको हुँदैन, किनकि सबै सदस्यहरू उद्धार पाउने व्यक्ति हुँदैनन्। मित्र, सत्य चर्च खालि ती विश्वासीहरूद्वारा मात्र बनिएको शरीर हो जसले प्रभु येशूलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गरेको छ, न कि खालि मुखले मात्र। तपाईं सत्य चर्चको सदस्य चर्चमा जोडिएर अनि चर्चको रोलमा आफ्नो नाउँ चढाएर साथै धर्मकाण्डहरूमा भाग लिएर बन्न सक्नुहुन्न। केवल ख्रीष्टसँगको व्यक्तिगत सम्बन्धले मात्र तपाईंलाई सत्य चर्चको सदस्य बनाउन सक्छ। हामीले सधैं संगठित चर्च र अदृश्य चर्च बीच भिन्नता बनाउनु पर्छ। इसरायल राष्ट्रका बाँकी रहेका इसरायली सम्पूर्ण इसरायल होइनन्, जस्तो कि संगठित चर्चका सम्पूर्ण सदस्यहरूले अदृश्य चर्च यानि विश्वासीहरूको शरीर वा बदनको बनाउँदैनन्। खालि इसरायलका विश्वास गर्ने बाँकी रहेका भक्तजनहरू नै रेमनेन्टहरू नै भजनहरूको पुस्तकको यो प्रस्थान खण्डमा हेरिनेछ। त आज हामी खालि भजन 42 र 43 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनको चित्कार। यो भजनले महाक्लेश अवधिमा इसरायलको ईश्वरीय भक्तजनको भावी कष्टको पेश गर्दछ। जब इसरायल मिश्रको मुलुकमा थियो परमेश्वरले सबभन्दा पहिले तिनीहरूलाई रगतद्वारा छुटकारा दिनुभयो। निस्तार चाडको थुमाको रगत ती मानिसहरूद्वारा आफ्ना घरको संघारमा ढोकामा छर्के जसले परमेश्वरमा विश्वास गरेथे। रातमा मृत्युको स्वर्गदूत हरेकको घरमा भएर गए र जुन जुन घरको संघारमा रगत लगाइएको हुन्थ्यो त्यस घरमा कोही पनि मर्दैनथ्यो। यो रगतद्वारा उद्धार थियो अनि उद्धारको दोस्रो स्थिति लाल समुद्रमा थियो अनि त्यहाँ त्यो शक्तिद्वारा उद्धार थियो, छुटकारा थियो। पहिले रगतद्वारा, दोस्रो शक्तिद्वारा। यो भजन कोर वंशीहरूको मस्किल नाम भजन हो। मस्किलको मतलब हो शिक्षा दिने कामको भजन र समझको बुझाइको भजन हो। तपाईंले यादै होला उजाड स्थानमा इसरायलको पथभ्रष्ट भौतराईको अवधिमा कोराले विद्रोहको अगुवाई गरेथे। मोसाको र हारूनको अधिकारको विरूद्ध उसको विद्रोहको कारण परमेश्वरले कोरालाई प्राण दण्ड दिनुभयो, तर उसका छोराहरूलाई चाहिँ छोडियो, बाँकी राखिए। परमेश्वरले यसको गन्ती 26 अध्याय 9-11 पदमा स्पष्ट बनाउनुभयो कि उसका छोराहरू परमेश्वरको दण्डमा मरेनन्, तर तिनीहरूले परमेश्वरको सामने निरन्तर आफ्नो सेवाको जारी राखे। अनि तिनीहरूले नै यी केही प्रस्थान खण्डका भजनहरू लेखिएका थिए। अगमबाडिक रूपमा यसले हामीलाई महाक्लेशण दण्ड दिनुभयो, तर उसका छोराहरूलाई चाहिँ छोडियो, बाँकी राखे। परमेश्वरले यसको गन्ती 26 अध्याय 9-11 पदमा स्पष्ट बनाउनु

तपाईंको निम्ति तीर्थना गर्दछ औ बाहिर जाँदा त्यसले त्यही भन्छ, मेरो आत्मा परमेश्वरको निम्ति जीवित परमेश्वरको निम्ति तिर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौ। मित्र, पछाडि मिश्रमा नगएर म यसलाई भविष्यसँग लागू गर्न चाहन्छु, किनभने त्यहाँ त्यो समय हुनेछ जब यी मानिसहरू इसरायलीहरू फेरि तिनीहरू आफ्ना मुलुकबाट बाहिर हुनेछन्। त्यहाँ धेरै उक्तम बाइबल टिप्पणीकारहरू छन् जो विश्वास गर्दछन् कि इसरायलको मुलुकमा अहिले वर्तमान यहुदीहरूको भेला हुने काम फेरि तितर बितर अवस्थामा आउनेछ। तिनीहरूलाई सम्भव हाम्रै दिनमा त्यस मुलुकबाट हटाइनेछ, निकालिनेछ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेटहरू आज त्यहाँ छैनन्। अहिले इसरायलको मुलुकमा दुई समूहहरू छन्। एउटा समूहलाई हामी भन्छौं रूढीवादी यहुदीहरू जो आफ्ना मसीहको आगमनको बाटो हेरिरहेका छन् र मन्दिरको पुननिर्माण गर्न चाहिरहेका छन्, अनि अर्को समूह चाहिँ धर्मसँग धार्मिक मामलासँग कुनै वास्ता राख्दैनन्, लिबरल टाइपका छन्। तिनीहरू विचार गर्दछन् कि नयाँ युग आरम्भ भइसकेको छ, यो आधुनिक युग हो। इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू परमेश्वरको लागि उत्कट लालसा रहेको छ, जस्तो कि सबै युगमा परमेश्वरका जनहरूको उहाँप्रति लालसा भएको छ। भन्छन्, जसरी मुडली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै हे परमेश्वर, मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्दछ। मेरो आत्मा परमेश्वरको निम्ति जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौ। के तपाईँ त्यही तरिकामा परमेश्वरको बारेमा महसुस गर्नुहुन्छ? त्यहाँ कोही कोही छन् जो दावी गर्छन् यदि तपाईँ अति धेरै व्यवस्थावादी बन्नुहुन्छ र 10 आज्ञाहरूको पालन गर्नुहुन्छ भने तपाईँ परमेश्वरलाई खुशी पारिरहनु भएको छ। मेरो मित्र, मानिस परमेश्वरबाट टाढा अलगिएको भौतारी गएको प्राणी हो, उसलाई 10 आज्ञाहरूको भन्दा अझ धेरै कुराको आवश्यक छ। 10 आज्ञाहरूले हामीलाई देखाउँछ कि हामीहरू पापीहरू हौ र हामी परमेश्वरको विरूद्ध बागी र विद्रोहमा छौं। हामीसँग परमेश्वरको निम्ति कुनै लालसा छैन, इच्छा छैन, तृष्णा छैन, प्यासा छैन। त्यसकारण हामीलाई नयाँ गरी जन्मनु आवश्यक छ। हामीलाई परमेश्वरको परिवारमा ल्याइन र त्यस स्थानमा ल्याइन आवश्यक छ जहाँ हामी भन्न सक्छौ शास्त्रमा उल्लेखित खालि यो पद जस्तो होइन तर भित्री हृदयबाट। जसरी मुडली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्छ। मेरो आत्मा परमेश्वरको निम्ति जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौ। यो विशेष गरेर इसरायलका बाँकी रहेका भक्तजनहरूको निम्ति अर्थपूर्ण हुनेछ, तर यो उही समयमा यस बेला पनि हामी धेरै परमेश्वरका सन्तानहरूको निम्ति पनि अर्थपूर्ण छ। 3 पदमा भनिएको छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन् औ तिनीहरूले दिनभरि मलाई भन्छन् तेरा ईश्वर खोइ कहाँ छन्। मित्र, मिश्रको दासत्वमा भएको बेला त्यहाँ ईटा बनाउने ठाउँमा अति नै धेरै रुवाई भएको थियो अनि भविष्यमा पनि यही नै हुनेछ। यो महाक्लेश अवधिमा व्यङ्ग्य प्रश्न हुनेछ, तेरो ईश्वर खोइ कहाँ छन्, तेरो ईश्वर खोइ कहाँ छन्, मलाई देखा, कहिले मसीह आइरहेको छ। यहाँ पद 5 भनिएको छ, हे मेरो आत्मा, त किन म भित्र खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्। परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। भजनकार आफैलाई आफ्नो निराशाको निम्ति हप्काउँछन् र आफैलाई परमेश्वरमा खालि भरोसा गर्न उत्साह दिन्छन्। 6-7 पदमा भन्छन्, हे मेरा परमेश्वर, मेरो आत्मा म भित्र खिन्न भएको छ, यसकारण म यर्दन नदीको देशदेखि हर्मोनका पहाड र मिसारको डाँडादेखि तपाईँलाई सम्झन्छु। तपाईँको छाँगाको आवाज सुनेर गहिरोले गहिरोलाई बोलाउँछ, तपाईँका छालहरू साना र ठूला दुवैले मलाई छोपेका छन्। यो नै भाषा योनाले आफ्नो प्रार्थनामा प्रयोग गरे। योना 2

0: तीन पदमा भन्दछन्, तपाईले मलाई गहिरो भित्र समुद्रको मुटुमै फालिदिनु भएको थियो र छालहरू मेरो चारैतिर थिए। तपाई भयंकर छालहरूले मलाई डुबाए, तपाईका भयंकर छालहरूले मलाई डुबाए। योना मृत्युको मुखमा पुगेका थिए। महाक्लेश अवधिमा इसरायलले त्यो विनाशको आफैमाथि सामने गर्नेछन्, तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुनेछ। आगे आठ नौमा भनिएको छ, तैपनि परमप्रभुले दिउँसो उहाँको करूणालाई हुकुम गर्नुहुनेछ र राति मसित उहाँको भजन हुनेछ। जीवनदाता परमेश्वरको प्रार्थना म गर्नेछु, मेरा चट्टान रूपी परमेश्वरलाई म भन्नेछु, तपाईले किन मलाई बिर्सनु भएको छ? शत्रुहरूको थिचोमिचोले गर्दा मैले किन शोक गरेर हिँडिरहनु? के तपाईले कहिले कहीँ यस्तो लाग्छ? मलाई निश्चय छ कि हामी धेरैलाई त्यस्तो लाग्छ। एघार पदमा भन्दछन्, मेरो आत्मा त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरा परमेश्वर हुनुहुन्छ। मित्र, यस निराश र दयनीय घड़ीमा भजनकार परमेश्वर कहाँ फर्किन्छन्। तिनीहरूको निराश र दयनीय घड़ीमा ईश्वरीय बाँकी भक्तजनहरू रेमनेन्टहरू परमेश्वर कहाँ फर्कन्छन्। त्यहाँ उत्तर दक्षिण पूर्व पश्चिमबाट कहीँदेखि पनि सहायता हुने छैन, तर मेरो सहायता स्वर्ग र पृथ्वी बनाउनु हुने परम प्रभुबाट आउँछ। त्यसपछि भजन 43 अध्यायतिर पनि लागिहालौं। यो भजन 43 अध्याय 42 अध्यायसँग अति नै निकटतामा सम्बन्धित छ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू आफ्नो पक्षमा भएर इन्साफ गर्नुहोस् भनी परमेश्वरलाई पुकार्छन्। भजन संग्रह 43 अध्याय एक पदमा भनिएको छ, हे मेरा परमेश्वर, मेरो इन्साफ गर्नुहोस् र भक्तिहीन जातिको विरूद्धमा मेरो मामिला चलाउनुहोस्, मलाई छल र अन्याय गर्ने मानिसबाट छुटाउनुहोस्। मित्र, यहाँ इसरायलका बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरू बोलिरहेका छन्। ख्रिस्ट विरोधी झुट्टा हो, त्यसले यी मानिससँग करार बाँध्नेछ, त्यसपछि बीचमा त्यसले त्यो करारको उल्लंघन गर्नेछ, तोड्नेछ, भंग गर्नेछ। जब यो हुनेछ, तिनीहरूको चित्कार यस्तो हुनेछ, मलाई छल र अन्याय गर्ने मानिसबाट बचाउनुहोस्। मलाई थाहा छैन कि तपाईले कहिले यस्तो प्रार्थना गर्नुभएको छ, तर मैले भनेको छु, हे परमेश्वर, हाम्रा मुलुकमा तानाशाह खड़ा नहोस्, त्यसमा भएन खतरा हुनेछ। हामीले ख्रिस्टलाई छली र अन्याय गर्ने मानिसबाट बचाउनुहोस् भनी प्रार्थना गर्नुपर्छ। म निश्चय नै त्यस्ताले ममाथि शासन गरेको चाहन्न। अनि तीन पदमा भनिएको छ, तीन पदमा तपाईँको ज्योति र तपाईँको सत्यता पठाउनुहोस्, तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडा र तपाईँका वासस्थानमा पुर्याउन्। पहिलो पुकार यो छ, तपाईँको ज्योति र तपाईँको सहायता पठाउनुहोस्। यहाँ भजनका के को लागि प्रार्थना गरिरहेका छन्? येशूले भन्नुभयो, युहान 8 अध्याय 12 पदमा, म संसारको ज्योति हौं, जसले मलाई पछ्याउँछ अन्धकारमा हिँड्ने छैन तर जीवनको ज्योति पाउनेछ। उहाँले यो पनि भन्नुभयो, युहान 14 अध्यायको 6 पदमा, बाटो सत्य र जीवन म नै हो, कोही पनि मद्वारा भए परमेश्वर पिता कहाँ जान सक्दैन। प्रभुका यी कथनहरू उहाँका धेरै श्रोताहरूलाई त्यति धेरै अनुसरण गरेनन्, किनभने यदि तिनीहरूले उहाँ नै ज्योति र सत्य हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाएको भए तिनीहरूले उहाँ मसीह पनि हुनुहुन्थ्यो भन्ने कुरा जान्नेथे जो तिनीहरूलाई बचाउन आउनु भएको थियो। दोस्रो खण्डमा भजनकार भन्छन्, तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडामा तपाईँका वासस्थानमा पुर्याउन्। भजनकार यरुसलेममा जान चाहन्छन्, ऊ मन्दिरमा आराधना गर्न परमेश्वर कहाँ पुनः ल्याइन चाहन्छन्। अनि पाँच पदमा भनिएको छ, हे मेरो आत्मा, त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। मित्र, यो तिनीहरूका प्रार्थनाहरूको उत्तर दिइनेछ। तिनीहरूले धेरै लामो समयदेखि आशा गरेका मसीह पुनः आउनुहुनेछ। त्यस समयमा इजिकेलको अगमबाडी पूरा हुनेछ। इजिकेल 36:26-28 पदमा भनिएको छ, म तिमीहरूलाई नयाँ हृदय दिनेछु र तिमीहरू भित्र नयाँ आत्मा हालिदिनेछु। तिमीहरूको शरीरदेखि ढुङ्गाको हृदय निकालेर त्यसको सट्टामा म तिमीहरूलाई मासुको हृदय दिनेछु। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरो नियम पालन गर्ने, मेरा व्यवस्था मान्ने र तिनैद्वारा तिमीहरू जीवित रहने तुल्याउनेछु। हा मित्र, यो भजनकारको प्रार्थनाको यसरी तिनीहरूको लामो समयदेखि प्रतीक्षा गरिएको मसीह आउनुहुनेछ, त्यस बेला पूरा हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययन सुनेपछि मलाई लाग्यो, हामीले धेरै कुरा खोजिरहेका हुन्छौ तर असल कुरा त परमेश्वरको उपस्थितिमा मात्र रहेछ।
2: बिल्कुल सत्य कुरा गर्नुभयो भाइ तपाईँले। जसरी हरिण पानी बिना बाँच्न सक्दैन, त्यस्तै हाम्रो आत्मा पनि परमेश्वर बिना बाँच्न सक्दैन। त्यसैले हामीले उहाँको उपस्थितिको तृष्णा गर्नुपर्छ।
1: तर कहिलेकाहीँ त हामी उदास हुन्छौ, शंका आउँछ नि दाई।
2: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफैले सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि हाम्रो विश्वास उहाँमा नै राख्नुपर्छ भन्ने सत्यतालाई हामीले भुल्नु हुँदैन।
1: साँच्चै नै दाई, अघि भर्खर हामीले कुरा गर्यौं कि अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षण भंगुर छ भन्ने कुरा सिकेका थियौं, त्यसपछि आज तृष्णा र विश्वास सिक्यौं।
2: हो त भाइ, यी सबैले एउटै कुरा देखाउँछ, हामी परमेश्वर बिना अधुरा छौं। उहाँमा फर्किनु नै हाम्रो जीवनको समाधान हो।
1: अनि दाई, हामीले यो सबै कसरी चाहिँ व्यवहारमा लागू गर्न सक्छौं त?
2: भाइ, यी कुराहरू हामीले व्यवहारमा लागू गर्नको लागि प्रार्थना गरेर, वचन पढेर र दैनिक जीवनमा परमेश्वरलाई पहिलो स्थान दिएर अनि उहाँमा विश्वास कायम राखेर हामीले लागू गर्न सक्छौं।
1: दाई, आजको सन्देशले म विश्वास गर्दछु हामी धेरैजनालाई चाहिँ छोएको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि यो सन्देशले तपाईँको जीवनमा केही परिवर्तन ल्याएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। आफ्ना प्रार्थना, अनुभव र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौँ।
1: हो, तपाईँहरूको प्रार्थना, गवाही र प्रेमले हामी निरन्तर उत्साहित बनेका छौं र तपाईँहरूको आशिष नै हाम्रो आनन्द बनेको छ।
2: हजुर, र हामी तपाईँहरूलाई धेरै प्रार्थना गर्छौ। अन्तमा परमेश्वरको उपस्थिति र शान्ति हामीहरू सबैसँग रहिरहोस् र हामी अर्को दिनमा फेरि पनि भेट्नेछौँ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौं र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915519।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रन्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98227993
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एसएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की टनेल मा सिंगबे सुर सिंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी नी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: बनाइदिनु त
1: भइहाल्छ नि तिमलाई म मंगल सुन जाति पसल लिएर जान्छु अनि तिमलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
0: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन 20 बजार धादिङ
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
0: प्रोपाइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841-7522 9861-02-6611 र 010-520-542
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9855-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-12-40-934

0: काशीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। देशभर करिब 80% धान रोपाई सम्पन्न। सुदूरपश्चिम सबैभन्दा अगाडि। एक वर्षमै करिब 3.5 अर्बको खरबुजाको बिया आयात। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ्यो।
3: निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ।
2: समस्याग्रस्त सहकारीका ऋणीमाथि कडाई। जमानीकर्ता र नातेदारको खाता पनि रोका हुने। अर्ग्यानिक कृषि प्रवर्धनमा सरकार प्रतिबद्ध। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी। प्रदेशमा देखिएको राजनीतिक अनियोलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी।
4: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिट्टै दिन्छौं र त्यो अस्पष्टतालाई हामी हटाउँछौं।
2: बिजुली व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा। झापाका 18 परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण। माइती घरमा सुकुम्बासीको आन्दोलन जारी। बसोबासको अधिकार सुनिश्चित गर्न माग। यो हप्ता देशैभर कम पानी पर्ने।
5: त्यस्तो ठूलो वर्षा छैन, अंशीदेखि सामान्य बदलेको अवस्था छ। विशेष गरेर यो गण्डकी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको छ।
2: र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार। श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: देशभर करिब 80% धान रोपाई सम्पन्न हुनु कृषि क्षेत्रका लागि उत्साहजनक संकेत हो। समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढ़ेको देखिन्छ। अब उत्पादन बढ़ाउन गुणस्तरीय मल सिंचाई र रोग किरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ़दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
7: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20.81 अर्ब रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24.11.66.95 लाख रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20.97 अर्ब रूपियाँ बराबरको वस्तु आयात तथा 3.15 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्ने अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यत यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ र चाहिँ नि जस्ता कुराहरू बढी बढिया छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले ढंगले जाला भन्न त भन्न सकिन्न।
7: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही वस्तुको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिणामका हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रूपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालु आर्थिक वर्षमा भने आयात त्यसै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रूपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ़न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारण बारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्गानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्गानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्गानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समस्या समाधान समिति झापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढ़ैयाताका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरिएको थप प्रभावकारी रूपमा अघि बढ़ाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7,56,00,000 प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000,000 रूपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
4: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्यल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौं। र त्यो अस्पष्टतालाई हामी हटाउँछौ र स्पष्ट ढंगले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ संघीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सड़कमा मान्छे देख्न नहुने हिजोको यसो विरोधमा कुन मन्त्रीकै कसको विरुद्धमा बोलेका अरे सड़कमा देख्ने बित्तिकै पाटपिट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने
7: साझा खबरमा अब खेल खबर पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ नेपाल श्रृंखलासँग 3-1 सेटमा पराजित भएको हो आज भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18 चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो
1: सन्तोषी रावल
2: धानमा काँडादार खपटेको प्रकोप समयमै उपचार नगरे उत्पादनमा असर
8: वाफिप्रोनिल 1.5 ml पर लिटर पानी यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई
2: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने विज्ञको सुझाव सहितको कुराकानीसँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरकारवालाको संशोधन प्रस्ताव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
11: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
12: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब धानमा काँडादार खपटे किराको प्रकोपको प्रसंग पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँडादार खपटे किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन् कृषि प्राविधिकका अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरूवाले पर्याप्त खाना बनाउन सक्दैनन् समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाई छ सीआईएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो
8: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी यसको पनि निकै महत्व बढ्दै गएको छ यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ जानेदार विषादी हो क्या त्यो घुलनशील हुन्छ पानीमा आधी ग्राम पर लिटर पानीको दरले थायोमेथ्रेक्जाम क्लोरट्रियानिलिप्रोल 0.3 ml पर लिटर पानीमा वा फिप्रोनिल 1.5 ml पर लिटर पानी यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
14: अहिले अब तत्काल किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
8: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
14: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला।
8: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो हलक्क बढाउने त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यसमा नि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
14: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिनु?
8: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
14: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
8: यसमा चाहिँ म किसान दाजुभाइहरूलाई के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक शुक्रबार भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
15: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत जहिले पनि पुष्छ, किनभने
2: समुदायको अधिकार समेट्न सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता। विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
17: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
16: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सिचल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 को बारेमा सांसदसँग छलफल गर्दैछौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू संसदीय समितिका माननीय सदस्यसँग आजको संवाद श्रृंखला हेलो सांसदमा छलफल गर्दैछौं। शुरूमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका बारेमा सांसद सृजना श्रेष्ठको विचार सुनौं।
20: जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ।
19: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन।
20: एकदमै मैले यो यो केसमा चाहिँ पहिलादेखि नै अलिकति हाम्रो टिममा थोरै छलफल पनि भएको छ। यसमा चाहिँ यसलाई मेजर पोइन्ट राखेर कुरा गर्ने मौका चाहिँ पाइएको छैन। मैले यसलाई चाहिँ पोइन्ट वाइज एउटा सिलेबस वाइज राखेको छु। यसलाई चाहिँ हामीले साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ। जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
19: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, सांसदको रूपमा यहाँले त्यो भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु। मानिसहरू
21: मधेससँग जोडै एउटा लिपि र अर्को मिथिलाको चित्रकला। मिथिलामा मनाइने विभिन्न पर्व त्यौहारहरू सम्बन्धित जुन मिथिलाका चित्रकलाहरू छ, हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ।
19: गुनासो दुःख पोख्ने भन्दा पनि बनाउने लेख्ने ठाउँमै तपाईँ पुग्नु भएको छ। तपाईँले आज सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ मान्छे?
21: म सकभर यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ। त्यो विभेदबाट त मधेस पीडितै छ नि। सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ। मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ। मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ। यदि एक अर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्रै त्यो सफल हुन्छ।
19: धेरै धन्यवाद सुमानजी विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
22: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ। वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ। त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
19: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
22: हामीले समितिमा बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयंगम गरे हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन
0: यहाँको प्रतिबद्धता चाहिँ के हो म्यानेजर
22: पुरै प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म होइन त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
0: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
20: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ, यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
0: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
5: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा हाउ डु वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ डु वी इन्क्लुड मोर अफ देम। एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो, दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेको छ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो, फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ।
6: देशभर साउन 7 गतेसम्म 69.36% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमीन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ जहाँ 90.67% रोपाई सम्पन्न भएको छ। लुम्बिनीमा 80.65% मधेसमा 78.60% गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र कोशीमा 73.94% रोपाई भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढ़ेको कृषि विभागले जनाएको छ। हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। देशभर करिब 80% धान रोपाई सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि, एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ़ेको छ।
2: समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कडाई गर्ने भएको छ। जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ। अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ। प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ। बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा भएको छ। झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण गरिएको छ। माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ। बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाई छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार, श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा परेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ।
10: सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: ओ मेज्यू, नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-031-3429।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, युपी भिसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभिसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभिसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843062733 र 010590093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843062737।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। ओहो, होइन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802 98 510 63 802।
7: शरीर फुलेर ढ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934
10: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरदिन प्रे र खोरमा नगफारममा असिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा भोले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा
11: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
12: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोठो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब फुल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोर्नी भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
11: चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी 1 गजुरी बजार धादिङ फोन 010-40-23-29
13: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 9845-89-394
14: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
15: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
14: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
15: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
14: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
15: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
16: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 5706612 र 9822979993
17: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं
18: नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
17: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं। सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं। विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: को साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
3: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि।
2: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ।
4: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिक्यो देखियो।
2: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर शुरूमा प्रमुख विश्व समाचार।
5: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपियन संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई 1 अर्ब डलर जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपियन आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67औं वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
6: राजनीतिक रूपबाट कसैलाई थाहा राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा दबाव कहिले पनि आउँदैन. यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला. हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौं.
2: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्.
1: भनेपछि पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले चाहिँ हाम्रो चाहिँ देशमा भएको चाहिँ विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ. मेरिट मात्रै भन्नु पनि त्यो इट्स अ लोडेड वर्ड. तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन भाग भन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो.
2: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धताबारे थप भन्न सकिने बताउँछन्.
3: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्. त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन. त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो. फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो. यो कुराहरू स्पष्ट हुन लागि छ. तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ.
2: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए. यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ. अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले असर पुग्ने नेताहरूले बताउँदै आएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलिजुली सरकार गठन भएको थियो. अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्. कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ. यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनैतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं.
4: यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो. दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै छ जुन पहिला थियो. मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो.
2: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
4: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि. जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो. पदको लोभ उनीहरूमा उत्तिकै देखियो. पदका निम्ति लुछाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो.
2: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ. त्यसो भए
4: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार बालन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान टेलान भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे.
2: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले.
4: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्यन्याश्रित रूपले जोडिएको छ. प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संहिता नै खारेज हुन्छ. जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले. त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ. प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ. प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ र प्रदेशको जुन अधिकार छ अहिले प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई पनि चलायमान बनाउने प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने त्यतातिर हामी लाग्नुपर्छ प्रदेशलाई खारेज गर्ने होइन यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने प्रदेशको सोच नै त्यो होइन प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन् जुन जनसङ्ख्या छ जुन जनसङ्ख्याको सामाजिक संरचना छ बनोट छ त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ
2: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने
4: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ संघीयताको विरोध गर्नेहरूलाई केही सामल छ त्यसले दिन्छ तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेका छन्
2: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला
4: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो उनीहरूको नियत प्रदेशको विकासको छैन उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला ग्रेन्जीको आन्दोलनमा खाए त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति तिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट
2: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन् दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल
5: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन् यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन् मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ युवाको भविष्यमाथि खेलवाड़ गर्ने कुनै पनि व्यक्तिलाई छोडिने छैन प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन् यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्
7: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो